0: निरन्तर अभ्यास र अलग बाटो तय गर्ने चेतावनी सहित देखावटी नभई साँचो मनले संवाद गर्ने डाक्टर महतको भनाइ छ भने शेखर कोइरालाको मध्यमार्गी प्रयास खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकमा पूर्व सभापति शेरबहादुर देउवा र खड्का पक्षमा रहेका तत्कालीन केन्द्रीय पदाधिकारी तथा संस्थापन उत्तर पक्षका नेताहरूले वर्तमान नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आफ्ना मागहरू पूरा नभए छिट्टो महाधिवेशन गर्ने वा राष्ट्र भेला बोलाएर कठोर निर्णय लिने चेतावनी दिएका छन्। सोमबारको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्र संस्थापन समूहसँग भएका पछिल्ला छलफल सात बुझे प्रस्ताव र केन्द्रीय कार्य समितिमा समावेशनका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न कांग्रेस सूत्र मजबूत एकता आवश्यक रहे पनि वर्तमान नेतृत्वले त्यसलाई व्यवस्था गरेको आरोप लगाएका छन्। अर्का नेता विमलेन्द्र निधिले पनि अहिलेसम्मका प्रत्यक्ष र अप्रत्यक्ष संवादका आधारमा पार्टी एकताको कुनै सम्भावना नदेखिएको प्रश्न पारेका छन्।
1: राष्ट्रिय सभामा नौ मन्त्रीको जवाब, बजेट अनुसार काम गर्ने प्रतिबद्धता शीर्षकमा गोर्खा पत्र खबर लेख्छ। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकमाथि नौवटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको नेपाल सरकारका मन्त्रीहरूले जवाब दिनुभएको छ। संघीय संसद सचिवालयका अनुसार बाँकी रहेका मन्त्रालय तथा राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत विनियोजित विभिन्न शीर्षकमाथिको जवाब सम्बन्धित मन्त्रीहरूले मंगलबार दिनुहुनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमको भनाई छ, आगामी वर्ष सरकारले कुन कुन कानूनको मस्यौदामा काम गर्दैछ छिट्टै सांसदलाई जानकारी गराउनेछौ। महावीर पुन भन्नुहुन्छ, युवा तथा वैज्ञानिकलाई देशमै रोक्न मन्त्रालयले प्रयास गरिरहेको र देशमै केही गर्न हुटहुटी रहन जरूरी छ। त्यसैगरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको भनाई, आगामी आर्थिक वर्षभित्र नेपाललाई सड़क बालबालिका मुक्त देश बनाउने सरकारको लक्ष्य छ। प्रतिभा रावल भन्नुहुन्छ, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गरिनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको भनाइ छ, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका रूपमा राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई छ, आर्थिक अवस्था सुधार हुँदै जाँदा शिक्षा क्षेत्रको बजेट समेत वृद्धि गर्ने सरकारको नीति छ। यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़क राज पौडेल भन्नुहुन्छ, 7000 मीटर माथिको हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको भनाई छ, सरकारले 2083 देखिको दशकलाई रोजगार प्रवर्धन दशकका रूपमा घोषणा गरेर आवश्यक अग्रसरता लिएको छ। राष्ट्रिय सभामा नौ मन्त्रीको जवाब, बजेट अनुसार काम गर्ने प्रतिबद्धता गोर्खा पत्रमा छापिएको खबर हो।
2: सजिलो 0% EMI को सुविधा नागरिकता भएको छ।

0: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। सरकारी नगरकोट र भक्तपुरको बोडेमा बसेका 45 सिकुन्दा सुपरिवारलाई होल्डिङ सेन्टरबाट सारी काठमाडौँका विभिन्न ठाउँमा पठाएको छ। सोमबारदेखि नै ती दुई होल्डिङ सेन्टर खाली गरिएको छ। पूर्वाधार विकास मन्त्रालय मार्फतको अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका कर्मचारीले सोमबार सरकारी गाड़ीमा चढ़ाएर नगरकोट र बोडेमा बस्दै आएका सुकुम्बासीलाई कोटेश्वर लगायत उनीहरूले भनेकै ठाउँमा छाडेका थिए।
1: नेपाली कंग्रेसले पार्टीको 15 केन्द्रीय महाधिवेशन प्रविधिको उच्चतम प्रयोग गर्ने भएको छ। नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई प्रविधियुक्त तथा कागज विहीन बनाउने र विद्युतीय मतदान मेसिन प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने निर्णय गरेको हो। यता कंग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि साउन 3 गतेसम्म थप गरिएको छ। महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलका अनुसार वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको र अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्य जारी रहेकाले समय थप गरिएको हो।
0: सभासभामा लामो समयसम्म छलफल शुरू हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सभामा टेबल हुँदैछ। गति बिहान 11 बजे बोलाइएको प्रदेशसभा बैठकमा बजेट सहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
1: नेपाल सरकारले एसियाली विकास एडीबी ब्याङ्कसँग झण्डै 16,50,00,000 अमेरिकी डलर करिब 25 अर्ब रूपियाँ सहुलियत ऋण लिने भएको छ। एडीबी अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका क्रममा नेपाल र एडीबी बीच उक्त सहुलियत पूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन कड़ा निर्देशन दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसाय महासंघ, चामल दाल तेल व्यवसाय महासंघका अध्यक्ष एवं प्रतिनिधिसँग सोमबार भएको छलफलमा मन्त्री यादवले मूल्य घटाउन निर्देशन दिनुभएको हो।
1: भारतले सफगार्ड ड्यूटी संरक्षणात्मक भन्सार महसूल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टील निर्यातमा गिरावट आएको छ। यसले निर्यात आमदानीमा कमी, सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढ़ाएको छ।
0: लामो समयदेखि सुस्त बनेको घरजुका बजारमा पुनः चलायमा संकेत देखिएको छ। ब्याजदरमा आएको कमी, बैंकिङ प्रणालीमा बढ़दो तरलता र लगानीकर्ताको विश्वास फर्किन थालिसँगै चालू वर्षको तेस्रो त्रैमासिकमा घरजुका कारोबार उल्लेख्य रूपमा बढ़ेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।
1: पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीड़भाड़ छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सड़कको आउजाउ नै रोकिने गरेको तथा तीव्र गतिमा सवारी हुक्याउने गर्दा दुर्घटनाको जोखिम बढ़ेपछि प्रहरीले भारतीय पर्यटक सवारीका लागि सचेतनामूलक कार्यक्रम थालेको छ।
0: लामो समयदेखि मुआवजा सम्बन्धी विवादका कारण प्रभावित जयनगर बदुवास रेलमार्गको बाँकी 18 किलोमिटर खण्डको निर्माण कार्य पुनः गति लिएको छ। विवाद समाधान भइसँगै निर्माण कम्पनीले धनुषा र महोत्तरी क्षेत्रमा रेलको ट्र्याक बिछ्याउने काम तीव्र बनाएको हो।
1: शेयर बजार मापक नेप्से परिसूचक लगातार दोस्रो कारोबार दिन घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक 26.29 अंकले घटेर 2627.11 अंकमा झरेको छ।

0: देशका खबर। विश्वको सबैभन्दा प्रदूषित शहर नयाँ दिल्लीले वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारी साधन ईभीलाई व्यापक प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा ल्याएको छ। जुलाई एकदेखि लागू भएको महत्वाकांक्षी दिल्ली विद्युतीय सवारी नीति 2026 अन्तर्गत आर्थिक प्रोत्साहन, कर छूट, चार्जिङ पूर्वाधारको तीव्र विस्तार, ब्याट्री स्वापिङ सेवा लगायत सम्पूर्ण ईभी इको सिस्टम निर्माणमा जोड़ दिइएको छ।
1: अब खेल खबर। त्यस्तै विश्वकप फुटबलमा पोर्चुगल हराउँदै स्पेन विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। यससँगै रोनाल्डोको विश्वकप यात्रा पनि सकिएको छ। फिफा विश्वकप 2026 अन्तर्गत रांगत सुरमा 9-0 पराजित हुँदै ब्राजिल पनि प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवाद नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सुनवासको घोषणा गरेका छन्। आइतबार न्यूजर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्राजिल डोटले पराजित भएपछि 34 वर्ष नेमारले राष्ट्रिय टोलीका लागि आफ्नो करियर सकिएको बताएका।
0: अब विचार विश्लेषणको पालो। व्यक्तिगत आयकर सुधारको समीक्षा शीर्षकमा रूपक खड्काको विचार कान्तिपुर दैनिकमा छापिएको छ। यस वर्ष शुरू गरिएको व्यक्तिगत आयकर सुधारका प्रस्तावहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै थप सुधारको प्रक्रिया शुरू गरिनुपर्छ। त्यस सन्दर्भमा सामाजिक सुरक्षा करका नामले लागू गरिएको मिनी आयकरको समीक्षा गरिनुपर्छ। दरले लगाइएको स्रोतमा करकटी व्यवस्था प्रशासनिक हिसाबले जटिल तथा आर्थिक दृष्टिकोणले असक्षम भएकाले त्यसलाई सरलीकरण गरिनुपर्दछ। प्रशासनिक हिसाबले करको दायरा विस्तार गरी सबै क्षेत्रमा कर समान हिसाबले कार्यान्वयन सहित क्षतिज समानता कायमको प्रयास गरिनुपर्दछ। हस्त नेपाली खबरहरूलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह बीडीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
1: सूचना सङ्गीत र मनोरञ्जनको अटल यो हो रेडियो 99.88 MHz
0: सहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 23 गते मंगलबार, जुलाई 7 तारीक सन् 2026 नेपाल सम्वत 1146 असार कृष्ण पक्षको सप्तमी तिथि।
1: काभ्रेको
0: महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट। गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति।
1: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ्दै कांग्रेसभित्र आन्तरिक किचलो। राष्ट्रपति भागभण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा, निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने।
0: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार, 7 क्षेत्र भने ऋणात्मक, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
1: कंगोमा इबोला महामारी तीव्र बन्दै तत्काल रक्षा बजेट बढ़ाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन। ग्रेसमा डरेलोसँगै विषाक्त धुवाको खतरा बढ़ेपछि घरभित्रै बस्न चेतावनी।
0: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित। विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने। एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी घोषित।
2: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क।

0: 33.01% बढ़ेको छ भने मध्य प्रदेशमा सबैभन्दा कम 4.7% घटेको छ।
1: काभ्रे प्लाञ्चोकको महाभारत गाउँपालिकामा उत्पादित कफी देशभरमा दोस्रो र तेस्रो भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कफी कपिङ च्याम्पियनशीपमा महाभारत गाउँपालिकामा उत्पादित कफी दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले शनिबार भएको कफी कपिङ च्याम्पियनमा महाभारत गाउँपालिका पाँचमा रहेको महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेड दोस्रो र गाउँपालिका चार स्थित महादेव टार गोदा कृषि फार्ममा उत्पादित कफीले तेस्रो स्थान हासिल गर्न सफल भएको बताउनु भएको छ। साना किसान कृषि सहकारीले 86 र गोदा कृषि फार्ममा उत्पादित कफीले 84.75 अंक प्राप्त गर्न सफल भएका थिए। उहाँले नेपालका विभिन्न जिल्लामा तथा स्थानीय तहबाट प्राप्त 32 कफीको ग्रीन बिन्सको नमूना परीक्षण ग्रेडिङ तथा स्कोरिङमा समेत गाउँपालिका उत्पादित कफीले उल्लेखनीय रूपमा सफलता हासिल गरेको बताउनु भएको छ। उहाँले महाभारतलाई नेपालको उत्कृष्ट कफी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ कफीका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताउनुभयो।
0: नेकपा एमालेका बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटिसहित विधान तह खड़ा गरिएका पार्टीका सबै तहका संगठनात्मक संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने मत राखेका छन्। केन्द्रीय सचिवालयबाट गठित चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन अभियान सक्नै लाग्दा बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटिसहित सबै तहका संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका हुन्। तर त्यसरी पार्टीलाई विघटन गरेर केन्द्र सहित सबै तहको पुनर्गठन गरेर नयाँ नेतृत्व चयन गर्ने चरणबद्ध प्रक्रिया सबै विधिसम्मत हुनुपर्ने मत कार्यदललाई सुझाव आएको छ। एमाले अध्यक्ष पृथ्वी सुब्बा गुरूङले अहिलेसम्म सम्पन्न भएका सुझाव संकलन कार्यक्रममा तल्लो तहका 80% कार्यकर्ताले यथास्थितिमा पार्टी नचल्ने निष्कर्ष सहित नीति विचार सिद्धान्त नेतृत्व विधान संरचनाको पुनर्गठन गर्न सुझाव दिएको बताउनुभयो। केन्द्रदेखि जिल्ला सबै नेतृत्व विकासको प्रक्रियामा गत्यावरोध जस्तो अवस्था देखिएकाले पनि त्यसलाई तोड्न सम्पूर्ण रूपले पुनर्गठन गर्न जरूरी रहेको मत आएको पनि उहाँले प्रस्ताउनुभयो। तर पार्टीलाई समग्रमा पुनर्गठन अभियानमा लैजाँदा सबै प्रक्रिया पार्टीको विधान र प्रक्रियाभित्रबाटै विधिसम्मत तरिकाले अगाडि बढ़ाउनु पर्ने र त्यसमा सबैको साथ रहने भएकाले पार्टी पनि एक ढिका बन्ने धेरैले राखेका छन्।
1: आन्तरिक एकताको सम्भावना क्षीण बनेको निष्कर्ष निकाल्दै कांग्रेस इतर पक्षीयले महाराजगंजको चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिको छलफल थालेका छन्। हिजो उक्त कार्यालयमा चौधौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी पूर्व पदाधिकारी केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक समेत बोलाउन थालिएको छ। जनजीय आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देवालले कार्यभाग सुम्पिनुभएका पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरे लगतै विस्तारित बैठक शुरू भएको हो। यसले गर्दाखेरि कांग्रेस भित्र आन्तरिक तिक्तता बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनितहरूले स्वीकार गर्न नसक्दा आन्तरिक कलह थप बढ्ने देखिएको हो। कांग्रेस नेता डाक्टर प्रकाश शर्माले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्रै नभई पार्टीको हितमा सहमति खोज्नुपर्ने बताउनुभयो।
2: उहाँहरू चाहिँ पहिला ठाउँ बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ, बुझिराख्छौँ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ भन्छौँ, नेतृत्व तहकै उहाँहरू पनि आफूसहित बसेर ल यो चाहिँ अटिएक हुनु जरुरी छ र कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
1: यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु भेला तथा गुट सार्वजनिक गर्नले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। सीआईएमसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री फर्मुल्ला मंसूरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्ष

0: पुग्नुपर्ने बताउनुभयो।
1: सम्भव तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही पुग्यो भने त्यो चाहिँ वैधानिक खुलेर त्यो काम हुँदैन। अब रहेको उनीहरूले यो जस्तो गरिरहेछ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौँ काङ्ग्रेसमा, कखनो सरकारी हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर पार्गेनिङ गर्न खोजिरहेछ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सानो लगानीमा नेपालमै केही गर्न चाहनेका लागि अनलाइन खाना डेलिभरी व्यवसाय उपयुक्त।
3: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको टिमहरू नै 55 जना कार्यरत छन् नलगाएर। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोडम्यापहरू भन्दैछ होइन। अहिले मेरो आर्थिक वर्षबाट चाहिँ हाम्रो एउटा प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ।
0: समाजमा सुशासन कायम गर्न सरकारले ल्याएको सदाचार नीति, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामा वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाँदहिल, बालेश्वर, रमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5242-5523।
0: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुले। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यवहारिक योगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7108, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राज्यका अंगदेखि संघ संस्था र नागरिक सम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ। समाजका सबै क्षेत्रमा सुशासन प्रवर्धन, सुसंस्कृति समाज निर्माण, सदाचार सम्बन्धी अध्ययन, अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन, अनुगमन र स्वनियम पद्धतिको विकास गर्ने उद्देश्य राखिएको छ। त्यस्तै चुनदेवीमा अंकुर आउँदै देउबा कांग्रेस शीर्षकमा खबर प्रकाशित छ भने सरकारी विज्ञापनको विभेद विरूद्ध आन्दोलित पत्रकार महासंघको सरकारलाई साथ दिने अल्टिमेटमको खबर पनि पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि विपक्षका प्रश्न शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा घरायसी उपभोक्तालाई पनि अब मौसमी विद्युत महसुल लगाउने तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले राशी ग्राहकका लागि पनि मौसमी महसुल दर लगाउने तयारी गरेको छ। 15 जेठमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले 50 युनिट माथिको विद्युत खपतमा ब्याट लगाउने व्यवस्था गर्नुभएको छ भने त्यसको अर्को आलोचना भइरहँदा चर्को आलोचना भइरहँदा उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो। त्यस यता सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र वर्खाका लागि फरक फरक महसुल दर लगाउन लागि खबरमा उल्लेख छ। यसै सरकारले एडीबीसँग थप 25 अर्ब सहुलियत ऋण दिने शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको भित्र पृष्ठमा बजेट आज टेबल हुँदै शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ। बजेट सभा लामो समयसम्म छलफल शुरू हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सभामा टेबल हुँदैछ। असार 23 गते बिहान 11 बजे बोलाइएको प्रदेश सभा बैठकमा बजेट सम्बन्धी सहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। त्यस्तै विपद व्यवस्थापनको तयारीमा सेना शीर्षकमा अर्को खबर प्रकाशित छ। मनसून सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध हुने जोखिम भइरहेका बेलामा नेपाली सेनाले सम्भावित विपद प्रतिकारका लागि 3 चरणको तयारी पूरा गरेको छ। त्यस्तै रेलमार्ग निर्माणले गति लिने आशा शीर्षकमा मधेसको खबर प्रकाशित छ भने धान रोप्न कामदार अभाव, महिला मजदूरलाई ज्यालामा विभेद शीर्षकमा सर्लाई र सत्तरीको खबर प्रकाशित छ।
2: कान्तिपुरको पहिलो पृष्ठमा भागभन्दा नमिल्दा राष्ट्रपतिमा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा जयसिंह महराले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सभापति रानी थमेलले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने टुंगो नलाग्दा शाहपक्षले दिन सकेन। नाम कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान भनेर समाचारमा उल्लेख गरिएको छ। त्यस्तै सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने शीर्षकमा भित्री पृष्ठमा खबर छापिएको छ। राष्ट्रपतिले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वतः पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देश नमान्ने संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था गरिएको हो। त्यसै गरी पहिलो पृष्ठमै संघीय अर्थतन्त्र तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक शीर्षकमा यज्ञ बन्जारेले काठमाडौँबाट लेख्नु भएको खबर छ। आवास तथा खाना 2.30%, वित्तीय तथा बीमा 1.07%, उत्पादन मूलक 0.83%, अन्य 0.19%, सूचना तथा संचार 0.15%, शिक्षा 0.08% र कृषि तथा वन 0.04%ले घटेको खबरमा उल्लेख रहेको छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा अर्को खबर छ। दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको आर्थिक वर्ष 2083-84 कानून निर्माण गर्न मन्त्रालयहरूलाई सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मागे अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाइसकेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बालनलाई कस्ने राष्ट्रपतिको विधान शीर्षकमा अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छापिएको छ। सुदूरपश्चिमको बजेट जनताको करमा मन्त्रीहरूको रजाई शीर्षकमा पहिलो पृष्ठमै अर्को खबर समेत छापिएको छ। सुदूरपश्चिममा 22 दिनसम्म विनियोजन विधेयक र अर्थ विधेयक टेबल हुन नसकेको प्रसंग खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा वैदेशिक अनुदान 8 वर्ष यताकी धेरै शीर्षकमा कौशिला कुँवरको खबर छापिएको छ। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यताको सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएका बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको खबरमा उल्लेख रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सभामा 26.70 अर्ब रूपियाँ अनुदान प्राप्त भएको छ। त्यसै गरी कारोबारको भित्री पृष्ठमा तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 3.51% शीर्षकमा खबर छ भने रसुवागढ़ी जलविद्युतको 74 मेगावाट पुनः राष्ट्रिय प्रसारणमा रहेको खबर समेत रहेको छ। कञ्चनपुर कमला सड़क विस्तारमा तीव्रता शीर्षकमा अर्को खबर रहेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुर कमला सड़क 4 लेनमा विस्तार गर्ने कार्यले पछिल्लो समय गति लिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पहिलो पृष्ठमै 32% पुग्यो धान रोपाई। गत वर्ष यो बेला धान रोपाई 45% मात्र थियो। 45% पुगेको थियो। चालू आर्थिक वर्षको असार तेस्रो सातामा मुलुक भरमा गरी धान रोपाई 32% पुगेको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा द्रुत मार्ग सुस्त गति लागत 2.5 गुणाले वृद्धि शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको खबर छ। काठमाडौँ तराई मधेस द्रुत मार्गलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। संघीय राजधानी काठमाडौँलाई तराई मधेससँग जोड्ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 2014 1974 सालमा शुरू गरेको हो तर यसको निर्माण गति निकै सुस्त रहेको खबरमा उल्लेख छ। कर्णालीमा निजी घरको बीमा शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा कर्णालीमा 51 स्थानीय तहका 16,072 निजी घरको बीमा गरेको खबरमा उल्लेख छ। वर्षासँगै बढ्दै सर्पदंशका बिरामी शीर्षकमा इटहरीबाट अमर खड्काले लेख्नु भएको खबर छ भने दिल्लीमा प्रदूषण घटाउन 1.5 खर्ब शीर्षकमा अर्को खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला महामारीले तीव्र रूप लिएको छ। अहिलेसम्म संक्रमणका कारण 500 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएता कंगोमा 1,560 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। अमेरिकाले उत्तर एटलान्टिक सन्धि नेटो सदस्य राष्ट्रलाई आफ्नो रक्षा खर्च तत्काल बढ़ाउन कड़ा चेतावनी दिएको छ। टर्कीको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व संध्यामा अमेरिकी अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन्। सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढ़ाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरूले चेतावनी समेत दिएका छन्। ट्रम्प प्रशासनले इरान युद्धमा पनि नेटो सहयोगीहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् भने 1950 स्थापित भएको नेटोमा अहिले 32 राष्ट्रहरू सहभागी छन्। अत्यधिक गर्मी खेपेको युरोपले यस वर्ष डल्लोको कहर समेत सामना गर्नु परिरहेको छ। दक्षिण युरोपका पोर्चुगल ग्रीस र स्पेनका केही दिन यता भीषण डडेलो लागेको छ। डडेलो नियन्त्रण बाहिर जाने जोखिम बढ़ेको भन्दै सयौं अग्नि नियन्त्रक दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन समेत गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। गृहोद्धका कारण पछिल्लो 6 महिनामा 300 भन्दा बढ़ी बालबालिकाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु ड्रोन आक्रमणमा भएको संयुक्त राष्ट्र संघीय बाल कोषले जनाएको हो।
2: साझा खबरमा अब खेल खबर। अमेरिकाको डालास स्थित स्टेडियममा भएको फिफा विश्वकप 2026 अन्तिम 16 अन्तर्गतको रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम समयमा गरेको गोलसँगै स्पेनले जीत निकाल्दै अन्तिम 8 स्थान बनाएको हो भने पोर्चुगलको विश्वकप यात्रा अन्तिम 16 टुंगिएको छ। सन् 2010 विश्वकपको उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 22 संस्करणमा पनि अन्तिम 16 विदा भएको थियो। अर्कोतर्फ अघिल्लो विश्वकपमा क्वार्टर फाइनलमा पुगेको पोर्चुगल यसपटक भने अन्तिम 16 रोकिएको छ। यसैबीच विश्वकपमा आज भने 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार बिहान 5:45 अमेरिका र बेल्जियमको खेल भइरहेको छ। यो समाचार तयार पार्दा समेत बेल्जियमले सह आयोजक अमेरिका विरूद्ध अग्रता लिएको छ। त्यसै गरी आज राति 5:50 भने अर्जेन्टिनाले इजिप्टको चुनौती सामना गर्दैछ। र नेपाल प्रिमियर लीग एनपीएल 2026 मिनी अक्सनमा विकेट किपर आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी बन्नु भएको छ। साबिक विजेता लुम्बिनी लायन्सले उहाँलाई 20 लाख रूपियाँमा अनुबन्ध गरेको हो।
0: अनलाइन खाना डेलिभरी गर्ने व्यवसायमा युवाको आकर्षण, सम्भावना र चुनौती, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको 1.6 राउटर बाटी घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रोम, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CNN।
2: साझा खबरमा अब अनलाइन खाना डेलिभरीबाट हुने आमदानीको कुरा। नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि एक्सप्रेस इट अर्थात खाना डेलिभरी गर्ने अनलाइन व्यवसायले अहिले 50 भन्दा धेरैलाई रोजगारी दिइरहेको बलियो उदाहरण बनेको छ। मासिक लाखौंको कारोबार गरिरहेको क्लाउड किचनका सीईओ मनिष श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं।
3: अहिले पनि हाम्रो कम्पनीमा तर उत्तीर्ण भयो 55 कार्यरत छन् काठमाडौँ बाहिर जानु हाम्रो रोडमा पनि बन्दैछ। होइन अहिले यो आर्थिक वर्षहरू चाहिँ हामीलाई तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ. अझ पनि हाम्रो गभर्मेन्ट कम्पन्सेसहरू धेरै गाह्रो छ मिट हुन लागेन. नेपालमा गुणस्तर कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन्, होइन हल्कामा चिर गार्बेज लिन आउँछ. हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने लिमिट हो. होइन यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या, यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्ट पनि छ. होइन भन्नुहुन्छ तपाईँले बायोडिग्रेबल नन बायोडिग्रेबल प्रडक्टहरू छुट्याएर राखिदिनुहोस् होइन. त्यो छुट्याएर राखेको 15 दिनसम्म लिन आउँदैन. त्यो बन्द कसरी मेटाउने त हामीले, त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा वर्किङ कस्टमरको अनुभवमा चाहिँ उनीहरूले हामी नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या. तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अझै डक्टर बसिरहेको छ. हामी जस्तो कति कम्पनीहरू कलेक्टहरू गइसक्यो, तर हामी चाहिँ अन्तिम सेभेन्टसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ, त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ होइन म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू जुन बोर्ड अफ डिरेक्टर्सहरूले चाहिँ हामी जुन ट्रस्ट गर्नुभएको छ होइन, त्यो ट्रस्ट चाहिँ उहाँको सायद इन्भेस्टमेन्टप्रति होला, कम्पनीको रेभेन्यूप्रति होला, डाउन भ्यालुतिर होला होइन, यी सबै कुराहरू चाहिँ मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँ फेस गर्दै हामी अगाडि बढ्छौँ.
0: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना उहाँहरूसँगको चुनौतीहरू कस्ता जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिल्टर गर्ने कुराहरू होला, विभिन्न त्यस्ता केसहरू पनि परिरहन्छ नि त
3: होइन. त्यस्तो सकिएको घटनाहरू पनि एकैचोटि भएको छ नभएको होइन. नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रतिमा हेर्ने हो भने 88 आवर्स 9 आवर्स प्याकेज बाहेक नेपालमा वेस्टिङ प्याकेजहरू कुनै पनि उसमा छैन क्या. हाम्रो हजुरलाई रिफन्ड पनि गर्छन् र हामी गरिरहेको पनि छन्. सधैँभरि तपाईँको उच्च खानेकुरा जान्छ भन्ने हुँदैन. त्यो साथै हजुर कसैले हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन.
0: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन. त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर रिटर्न गरेका केसहरू पनि
3: यसमा चाहिँ कस्तो हुन्छ नि हजुर.
0: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामी चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेछौँ भन्ने खालको.
3: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको पाइसन हेर्नु भने चाहिँ हामीले तपाईँको 10 किलोमिटरको रेडियसभन्दा गइरहेको छ. काठमाडौँ बागेश्वर चन्दन गरेर हामी 10 किलोमिटर रेस गर्दै तपाईँको तपाईँको काठमाडौँको एभरेज नोक्सान कर्नर भ्याउँछौँ होइन. त्यसमा चाहिँ तपाईँको हाम्रो 5 to 6 किलोमिटर्स चाहिँ विदिन हाफ एन आवरमा जान्छ होइन. त्योभन्दा माथिको चाहिँ हजुरको 8 to 45 मिनट्सको भयो र त्योभन्दा माथि भयो चाहिँ हाम्रो 1 घन्टासम्मको सामान डेलिभरीमा आएकै हुन्छौँ हामीले होइन. त्यो गेस्टलाई क्लेरिफिकेसन गराएर नै हामीले सामान पठाउनु हुन्छ है. तर नेपालमा चाहिँ यो ट्राफिक व्यवस्थापन होइन उच्च र गुणस्तरीय नहुँदाखेरि चाहिँ अहिले पनि तपाईँ भन्नुहोस् तपाईँले हार्डली सिङ्गापुर त्रिपुरेश्वर बागेश्वर बाहेक ट्राफिक लाइटहरू पनि चलेको पाउनुहुँदैन क्या. यो चाहिँ एउटा स्याड पार्ट हो नेपालको लागि होइन. हामीले जति गर्न खोज्दाखेरि पनि हामी सक्सेसफुल हुने कारणहरूमा चाहिँ कहीँ कतै काठमाडौँको सडकहरू
0: युवा व्यवसाय मनिष श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
7: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट. गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति.
0: हिमालयमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ्दै कांग्रेसभित्र आन्तरिक किचलो. राष्ट्रपतिभित्र भागभण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा. सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने.
7: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार. सात क्षेत्र भने ऋणात्मक. वैदेशिक अनुदान 8 वर्ष ताके धेरै.
0: कंगोमा इबोला महामारी तीव्र बन्दै रक्षा तत्काल रक्षा बजेट बढ़ाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन. देशमा डरिनुसँगै विषाक्त धुवाको खतरा बढेपछि घरभित्र बस्न चेतावनी.
7: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित. विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने. एम्पियर मिनी अक्सनमा चिप्स एक सबैभन्दा महँगा खेलाड़ी घोषित.
0: साझा खबरको अन्त्यमा अब कार्टुन. कार्टुनमा हामीले कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित अभिनय बनाउनु भएको गजब चब्बा शीर्षकको कार्टुन लिएका छौं. यो कार्टुन राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिप्रति व्यङ्ग्य गर्न खोजेको जस्तो देखिन्छ. राष्ट्रपतिको पहिलो महाधिवेशनमा सभापति रासपाका सभापति रवि लामिछानेले भाषण गर्दै गर्दाखेरि जति बेला पनि बल रासपाका नेता तथा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहमा मात्रै पास गर्छु भन्ने अभिव्यक्ति निकै चर्चाको विषय बनेको थियो। तर रासपाले अहिले केही निर्देशन पालना नगरी संसदीय दलको नेता हटाउन सकिने भन्दै विभिन्न विषयहरू बाहिर आइरहेका छन्। तल यस्तो लेखिएको छ, एकजना क्रम लेखेको टेबल छ, माथि एकजना व्यक्तिले एउटा पेपर देखाउँदै केही भनिरहेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, भनेको मानेन भने बल पास गर्दिन भन्न खोज्या जसको पो छ त।
2: हवस् त, प्राविधिक साथी रवि भूतालाई धन्यवाद। अभिनयलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
8: Radio Sign 89.8 MHz.

0: Ojo.
1: Radio Simon 89.8 MHz.

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556394595 डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा घिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेजी टोल, भरतपुर 3 बेलचोक।
4: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिन्के भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
5: लिन्के मात्र होइन, भगवती रिकन्डिसन एन्ड ओक्सबाट लिइहालौ न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
4: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
6: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
0: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550-82751।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।
8: आ आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर रेडियो।

हरि नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सबैजना आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति, पञ्चाङ्ग, मेष आदि, बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत, वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 23 गते र तदनुसार इसी सन 2026 जुलाई 7 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146 तथा लागा रोग नामक सम्वत्सर उत्तरायण गृहमरेतो, आज मंगलबार आषाढ कृष्ण पक्ष, तिथि रहेको छ सप्तमी। आज सप्तमी तिथि रहेको छ, विशेष गरी 8:50 बजे यानि कि बिहानको 8:47 बजेसम्म सप्तमी, तदुपरान्त अष्टमी। यस्तै गरेर नक्षत्रमा रहेको छ उत्तर भाद्रपदा नक्षत्र रहेको छ, यस्तै गरेर योगमा रहेको छ शोभन योग रहेको छ, यस्तै गरेर कर्णमा रहेको छ बाबा करण रहेको छ, यस्तै गरेर चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, अन्दाज योगमा आज सिद्धि योग रहेको छ। र आज बिहान सूर्योदय बिहानको ठिक 5:15 भए पनि सन्त सूर्यास्त 7:01 हुनेछ। आजको दिन माने घडी 13:46 रहनेछ। दिन विशेष आज पञ्चक, आज अष्टमी व्रत, गोरखकाली पूजा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ, आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा पनि गर्नेछौ। आजको काल समय यानि कि आजको काल बेला रहेको छ, विशेष गरी दिउँसोको 1:52 सेकेन्डदेखि विशेष गरी दिउँसोको 3:36 आज चाहिने काल बेला रहेको छ भने, आजको शुभ बेला रहेको छ दिउँसोको 3:37 साँझको 5:19:39 शुभ बेला रहनेछ। लाभ बेलाको समय रहेको छ बिहानको 10:25:03 दिउँसोको 12:08:42 लाभ बेला रहेको छ भने, अहिले यतिखेर चाहिँ उद्योग बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ।
यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचरमा सूर्य आज मिथुन राशिमा, चन्द्रमा मीन राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। उत्तर भारतको चौथो चरण नाम आउँछ, यहाँबाट नाम आउँछ, मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई गराएँ र भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिस आदि बारा राशिफल।

0: यसपछि उनीहरूको लागि आजको दिन आफ्ना बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। विशेष गरी आशा देखाउनेहरूको भर पर्दा धोका पाइला, परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्दा राम्रो हुनेछ। पाहुमा चोटपटक योग देखिआएकाले अलिक सजग रहनु पर्ला। नामदाम इनामका लागि गरेको प्रयास अपूर्ण देखे पनि यात्राको प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि, उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्न जाँदैछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ, पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ, प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदामी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि, उनीहरूको लागि आजको दिन पुरुष साथी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय रहेको छ। रुचिका विषयमा लगनी बढाउने अवसर प्राप्त हुनेछ। तालिमका कामको चर्चा हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा मनको फाइदा हुनेछ। विभिन्न अवसर पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। मेहनतले नामदाम इनाम सबै दिलाउने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि, उनीहरूका लागि आजको दिन श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्दा जीवनशैली व्यस्त रहनेछ। उपलब्धिविहीन काममा समय बित्न सक्छ। तैपनि गरिआएको कामलाई निरन्तरता दिन सकिन्छ। मेहनत गर्दा उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। काम रोकिए पनि दिगो योजना बन्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि, उनीहरूका लागि आजको दिन खानपानको असाधनले स्वास्थ्य प्रतिकूल रहला। आमदामी रोकिनाले केही योजना स्थगित हुन सक्छ। काम बिग्रने भएले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अवसर भने प्राप्त हुनेछ। केही काम दोहोरो गर्नुपर्ने खालको योग देखिन सक्छ। विशेष गरी प्रयत्न गर्दा सहयोगहरूको साथ पाइन्छ। काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिन्छ। मेहनत गर्दै अगाडि बढ्नुहोस्। राशि सिंहलाई आजको दिन विशेष शुभ रहनेछ। कन्या राशि, उनीहरूका लागि आजको दिन पहिरन र योग्यताले व्यक्तित्वमा निरेखता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। साथीभाइको सहयोग जेट्टाले काममा उत्साह जाग्नेछ। मित्रता प्रेमको बन्धन पनि कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार समेत प्राप्त हुने समय राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि, उनीहरूका लागि आजको दिन शत्रुहरू किरणा लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएर समाजमा स्थापित बन्न सकिन्छ। मेहनतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरू हार खानेछन्। चुनौती पन्साएर पनि काम बढाउन सकिन्छ। व्यापार लगायत दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्ने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। यसै कारणले उनीहरूको लागि आजको दिन समय तालिका नमिल्दा योजना अधुरो रहनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्य र अध्ययनमा कमजोर भएको अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र समय खर्च गर्नुपर्ला। परिस्थितिवश आँट्यो काम रोकिन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा यसो गर्नेहरू दुःख दिनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुपर्ने खालको योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्ति आउन सक्छ। अनावश्यक साइनो गाँठ्नेहरूसँग सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनु पर्ला। विश्वमा वचन दिने बानी अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। हिस्सेदारीसँग असमझदारी बन्नाले पहिलेको सम्झौताहरू भंग हुन सक्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन छिटो समयमा र छोटो समयमा विशेष उपलब्धि हात लागि हुनेछ। विभिन्न स्रोत साधन प्राप्त हुन जानेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्टाले दैनिकीमा परिवर्तन आउला। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सजिलो प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका मिल्ने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी छोटो समयमा उपलब्धि हात लागि हुनेछ। विभिन्न स्रोत साधन प्राप्त हुँदै जानेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्टाले दैनिकीमा परिवर्तन आउला। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका समेत मिल्ने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आत्मविश्वासको विशेष गरी मीन राशि उनीहरूका लागि आजको दिन आत्मविश्वासको कमीले पछि परिन सक्छ। समय फुर्सद रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा मान सम्मान आदि पाइन्छ। काममा सात दिनहरू बढ्दै जाँदैछन्। सकारात्मक कार्य शुभारम्भ गर्न सकिन्छ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिन्छ। इच्छा शक्ति बढ्नुको साथै केटीमानी कामको यसरी अवसर प्राप्त हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। पारिवारिक जमघरको बीच स्वदेश भोजनको आनन्द प्राप्त हुने खालको योग भने राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने फेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगनिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर रेडियो।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गरिसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला, फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो।
1: हेलो।
0: हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: निर्मल बुढा छोकी।
0: निर्मल बुढा छोकी, सल्यान जिल्ला कुन ठाउँबाट?
1: सल्यान शारदा नगरपालिका।
0: शारदा नगर गाउँपालिकाबाट।
1: हजुर।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले मेरो छोरीको विषयमा।
0: छोरीको जन्मिति भन्नुहोस् त, कति हो छोरीको?
1: 2072 साल।
0: 2072 साल।
1: असार 27 गते।
0: असारको 27।
1: अनि बिहान 2 बजीतिर।
0: बिहानको 2 बजे हो।
1: हजुर।
0: उजारो भएको 27 गते हो?
1: हजुर हजुर।
0: ल, 26 गते गराती, उजारो भएको 27 गते है?
1: हजुर हजुर।
0: ल, सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आचार्यमा श्रीमती रामानुजाचार्यमा 2072 साल असार कृष्ण पक्षको विशेष गरी एकादशी तिथिमा जन्म भएको रहेछ। राशि चाहिँ वृष राशि। कृतिकाको दोस्रो चरण, नाम आउँछ इन्दिरा, नाम आउँछ नानीको वृष राशि पर्छ, इन्दिरा भन्ने नाम आउँछ। अन्त्यनाडी राक्षस गण परेको छ नानीको, अन्त्यनाडी राक्षस गण परेको छ। घातकमा पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर राशिमा नानीलाई सिंह राशि घातक छ। अलिकति नसामा अलिकति पेटमा समस्या, स्वास्थ्यको लागि पढाइ एकदमै राम्रो हुनुपर्ने कुण्डली हो नानीको। रुचि कम छ पढाइमा, अलिक पढ्नुलाई अलिक सिकाउनु पर्यो तपाईँहरूले। अहिलेलाई रुचि कम छ पढाइको लागि चाहिँ नानीको। अहिले ग्रह चलिरहेको छ सिद्धार, अर्को चन्द्रमा ग्रह राम्रो चलेको छ, नराम्रो छैन। अब यो 13 वर्ष पुरा भएर 14 वर्ष लागेपछि चाहिँ दशाको शान्ति, ग्रहको शान्ति गराउनु होला नानीको लागि, राम्रो हुन्छ। सरकारी जागिर राम्रो छ, विदेश यात्रा एकदमै राम्रो छ। राक्षस गणमा जन्म भएको छ, अलिक छिट्टो रिसाउने, अलिक एकरो एकरो स्वभावको हुनेछ नि पछि भविष्यमा गएर। अरू त्यस्तो नराम्रो छ नि, ठिकै। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: पढाइ लेखाइ कस्तो छ, बाबा आमाको सम्बन्ध के छ, अनि भविष्य कस्तो छ?
0: त्यो त मैले भनिसकेँ तपाईँले, हो कि होइन?
1: हजुर।
0: अरू केही छ?
1: सम्बन्ध बाबा आमासँगको सम्बन्ध,
0: माता पितासँगको सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन है। अलिक छिटो रिसाउँछन्, रिसलाई कम गर्नुपर्छ अहिलेदेखि, सानैदेखिको है।
1: हजुर
0: सानैदेखिको पढाइमा अलिक रुचि गराएर पढाउनुहोस्, आफूले बिहान बेलुका पनि समय दिनुहोस् छोराछोरीलाई, पढ्नलाई सिकाउनुहोस्, अराउनुहोस् होइन। यसले राम्रो सपोर्ट गर्छ नानीको लागि है। हुन्छ, हस् फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। हस् त, उहाँले फोन गर्नुभएको थियो छोरीको बारेमा हेर्नको लागि। अहिलेमा ग्रह नर्मल छ, ग्रहहरू त्यस्तो नराम्रो छैन। अब 2 वर्षपछि बल्ल ग्रह लाग्ने हो, अहिलेलाई ठिक छ है। तपाईँले पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने गर्नुहोला। विशेष गरी हामी गोर्खा बजारमा हामी तपाईँको चिना हेर्नको लागि, हेराउनको लागि हामी आउँदैछौँ। तपाईँले चाहिँ 4 गतेदेखि हेर्न पाउनुहुन्छ है, साउनको 4 गते। तपाईँहरू चाहिँ कार्यक्रम सकिएपछि चिनाहरू हेराउन गोर्खा बजारमा फोन गरेर आउनुहोला, अनि म कहाँ आएर बस्छु भन्ने कुराहरू पनि म तपाईँलाई भनिहाल्छु है। त्यो भएर गोर्खा बजारमा हुन्छौँ हामीहरू चाहिँ, अनि तपाईँहरू पनि नजिक हुनुहुन्छ भने आउनुहोला गोर्खा बजारतिर हेराउनको लागि। ग्रह दशा भाग्यको विषयमा विशेष छलफल पनि गरौँला। नाम धेरैजनाले नाम टिपाउनु भएको छ, तपाईँ पनि नाम टिपाउन छुट्नु भएको छ भने नाम टिपाउनु होला दिउँसो फोन गरेर है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, उहाँलाई स्वागत गर्छु म। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: नमस्ते।
0: नमस्ते, कता हराउनु भयो? मैले 3-4 चोटि बोलाएँ तपाईँलाई, बोल्नु भएन।
2: हजुर, के आवाज आएको थिएन?
0: आवाज आएको छैन. तपाईँको आवाज एकदम सानो आएको छ, अलिक अर्को छोरीले बोल्नुपर्छ है.
2: ए हो र
0: हजुर, अलिक तपाईँको छोरीले बोल्नुहोस्, भोल्युम अलिक ठुलो बनाउनुहोस् मोबाइलको. कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो हजुर हजुर, नमस्ते. कहाँको बोल्दै हुनुहुन्छ?
2: नमस्ते
0: नमस्ते. कता हराउनु भयो? मैले तिन चारचोटि बोलाएँ, तपाईँलाई बोल्नु भएन.

0: हजुर,
1: कसको बारेमा हेर्नुहुन्छ?
0: म त मेरो छोरीको लागि।
1: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
0: 2082 साल।
1: कति?
0: 2082 साल।
1: 82 साल।
0: 3 महिना 3 गते मङ्गलबार 6:30 र 8 मिनटको।
1: 6:30 र 8 मिनटमा हस्पिटलमा हो कि घरमै हो?
0: हस्पिटलमा।
1: कुन हस्पिटलमा? कहाँ, कुन जिल्लाको?
0: सल्यान जिल्लाको हस्पिटलमा।
1: सल्यान जिल्ला, ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आयरमा श्रीमती रामानुज आयरमा 2082 सालमा जन्म मङ्गलबारको दिन है, सप्तमी तिथिमा जन्म भएको रहेछ, कुम्भ राशि पर्दो रहेछ नानीको। नाम आउँछ सुबट, सुभद्रा भन्ने नाम आउँछ नानीको लागि। आज नानी राक्षसी गर्नु परेको छ। घातकमा तिथिहरू छ, तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक हुन्छ, नम्बरमा 3 नम्बर घातक हुन्छ, नानीलाई कुम्भ राशि घातक हुन्छ, नानीको पनि राशि कुम्भ हो, कुम्भ राशि घातक देखाउँछ। कुण्डलीबाट हेर्दाखेरि नानीलाई कालो स्वरूप परेको छ, 7.5 छ अन्त, 7.5 छ कुम्भ राशिलाई। अनि स्वास्थ्यमा बिग्रिने, राति झस्किने गर्ने पनि गर्छिन् है, अनि रुने कुराउने पनि गर्छिन्, अलिकति स्वास्थ्यमा समस्या आउने ग्रहहरू छ। अहिले राहु भन्ने ग्रह चलेको छ, नानीको त ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ। अनि नाग दोषको कालो स्वरूपको पूजा पनि लाउनुपर्छ है, नाग पञ्चमीको बेलामा नाग देवताको पूजाहरू गर्ने, घरमा लाउने, अथवा खोलातिर गएर गर्ने, अथवा शिवको मन्दिरतिर गएर गर्नु गराउनुहोस्। नाग दोषको लागि चाहिँ अब नाग दोषको रत्न कवच लाउनुपर्छ, अलिक पछि लगाउँदा पनि हुन्छ, अहिले तत्काल हातिनु पर्दैन। नाग पञ्चमी बेलामा यसो नागको पूजाहरू गराउने, चोखो खाने, शुद्ध भोजन गर्ने पञ्चमी तिथिको दिन राम्रो हुन्छ नानीको लागि। चन्द्र ग्रहणको योग परेको छ, चाँदीको सिक्री ब्रासलेट चुराहरू केही लगाइदिनुहोस्, नानीको लागि राम्रो पनि हुन्छ। पढाइ लेखाइमा नानीको त्यति नराम्रो त होइन, तर पढाइमा पछि रुचि हुँदैन नानीको लागि चाहिँ, ग्रहहरू अलिकति कमजोर कमजोर ग्रहहरू पनि पर्न सक्छ, अलि विशेष ख्याल गर्नु होला नानीको लागि। अरू जस्तो नराम्रो छैन, ठिक छ, सानै छैन। अब अरू के हेर्ने हो र स्वास्थ्य र पढाइ हेर्ने हो, यी दुईटै कुरामा कमी कमजोरी छ नानीको। समस्या जिज्ञासा केही कुरा सोध्न मन लागेको छ छोरीको बारेमा? हेलो, उहाँको फोन डिस्टर्ब भएको छ, अहिले पनि बोल्नु भएको छैन, अहिले पनि बोल्नु भएको छैन उहाँ चाहिँ। जो समग्रमा सानो छोरीको विषयमा मैले समग्रमा स्वास्थ्य र शिक्षा हेर्ने हो अहिले, ती दुईटै कुरा हेरिदिइसकेको छु मैले है। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। अनि कोही कोही श्रोताले के भन्नुहुन्छ भने, सानो बच्चाहरू हेर्नुहुन्छ, यसको भविष्य कस्तो होला भन्नुहुन्छ क्या। भविष्य कस्तो होला भन्दा पनि कस्तो बनाउने भन्नेतर्फ लाग्नुपर्छ हामीहरू, कुरा बुझ्नु छ है तपाईँहरू। फेरि भविष्य कस्तो होला होइन, कस्तो बनाउने हो मेरो छोराछोरीको भविष्य भन्ने बाबुआमाको हातमा हुन्छ, माता पिताको हातमा हुन्छ यो कुराहरू चाहिँ। संस्कार कस्तो दिनुहुन्छ तपाईँहरूले, पढाइमा कतिको मेहनत गराउनुहुन्छ, कतिको पुलपुल ल्याएर टाउकोमा टेकाएर राख्नुहुन्छ, त्यसमा भर पर्छ है। शास्त्रले पनि भन्छ त, 5 वर्षसम्म एकदम माया गरेर राख्नु, 5 वर्षपछि चाहिँ अलिकति कडाई गर्नुपर्छ है, 5 वर्षपछि अलिक कडाई गर्ने, 15 वर्षसम्म, 15 वर्षपछि फेरि साथीको जस्तो व्यवहार गर्नुपर्छ छोराहरू छोराछोरीसँग। भनेको 5 वर्ष कटेका छन् तपाईँको बाबु नानीहरू भने, अवधि उनीहरूलाई अनुशासन सिकाउनुहोस्, कडाईका रूप, कडाईका साथ, ए मेरो छोरो मेरो छोरी कहिले नभन्नु, जिन्दगीमा नपाउने दुःख पाउँछन् पछि, फेरि तपाईँले पनि दुःख पाउनुहुन्छ। फेरि छोरालाई राम्रो संस्कार दिनुभयो भने पछि बुढेसकालमा सेवा गर्छ, राम्रो संस्कार दिनुभयो भने बुढेसकालमा हेर्दैन तपाईँलाई, दुःख पाउने हो। फेरि छोरो पाएँ भने गर्व गर्नु पर्दैन, हो कि होइन? त्यो भएर एकदम ख्याल गर्नु होला तपाईँले यो कुरामा चाहिँ, त्यही भएर एकदम ख्याल गर्नुहोस्। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो,
2: नमस्कार हजुर।
1: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: नुवाकोटबाट बोल्दैछु।
1: नुवाकोटबाट, शुभ नाम भन्नुहोस् तपाईँको?
2: सुजन नेपाली।
1: सुजन नेपाली नुवाकोटबाट। नुवाकोट कुन ठाउँबाट बोल्नु भएको
2: हो?
1: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नो विषयमा।
1: आफ्नो विषयमा, जन्ममिति भन्नुहुन्छ तपाईँ कति हो?
2: 2059।

0: उन्साठी साल चारको महिना बाह्र गते,
1: 1959 साल साउनको महिना बाह्र गते जन्म समय भन्नु
0: बिहान 6:45
1: जन्म बार भन्नुहोस् त के बार पर्छ?
0: आइतबार।
1: आइतबार पर्छ। जन्म तपाईँको नुवाकोटमा भएको हो?
0: हजुर।
1: ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आयनामा श्रीमती रामानुज आयनामा 2059 साल श्रावण कृष्ण पक्षको आइतबार चौथी तिथिमा जन्म कुम्भ राशि पूर्व भाद्रको प्रथम चरण नाम आउँछ सेवन्त भन्ने नाम आउँछ है। आद्य नानी नरगण परेको छ, आद्य नानी नरगण परेको छ तपाईँको घातकमा तिथिहरू छ तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक आद्रा नक्षत्र घातक नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक छ होइन। तपाईँको पनि कुम्भ राशि हो, कुम्भ राशि नै घातक हुन्छ। कुण्डली ग्रह दशा भाग्य असाध्य राम्रो हो तपाईँलाई। नाग दोष परेको छ, माङ्गलिक हुनुहुन्छ, छिट्टो रिसाउने मन लाग्ने, रिसाइहाल्नु पर्ने हो कि होइन? रिसाउनु भएन, रिस मान्छेको शत्रु हो, शत्रु लाग्नु दिनु भएन होइन। अहिले बाबुले चाहिने ग्रह चलिराखेको छ सङ्कटा है, अनि त्यसपछि शनि भन्ने ग्रह चलिरहेको छ, सङ्कटा र शनि छ राशिमा, फेरि साढे साथी छ। अहिले त राम्रो ग्रह छैन, यसो लभ सभ गर्न मन लाग्ने, लभ पऱ्यो भने बिछोड हुने, विवाह भयो भने श्रीमतीसँग मनमुटाव हुने, यस्तो ग्रह छ त बाबु, छ कि छैन? त्यस्तो राखेको छैन, भइसक्यो त नि। अब के गर्ने, रिसाउनुहुन्छ तपाईँ है? रिसाएपछि त अनि कसले पत्याउँछ त नि, फेरि पत्याउँदैन नि, रिसाउनु हुँदैन, माया गर्नु पर्यो, मुसुक्क हाँस्नु पर्यो हो कि होइन? बिछोड हुन्छ, अब फेरि पनि मिलन हुन्छ, फेरि पनि बिछोड हुन्छ, यस्तै छ तपाईँको प्रक्रिया। अब म रिसाउँदिन सरी भनेर माफ माग्नुहोस्। मन कमलो मन भएको साथी पाउनु भएको छ, माङ्गलिक नै हुनुहुन्छ भने विवाह गर्नु पर्यो, नभए विवाह गर्नु हुँदैन, प्रेम गर्नु पनि हुँदैन। तपाईँले माङ्गलिक केटी खोजेर बिहा गर्नुपर्छ, अरूसँग बिहा गर्नुभयो भने यस्तै बिछोड हुन्छ, बुझ्नुभयो? हजुर। रिसाउनु भएन, विदेश यात्रा एकदम राम्रो छ, सरकारी जागिरमा एकदम राम्रो छ, सरकारी जागिरतिर कोसिस गर्नु। आर्मी पुलिसमा भर्ती हुन जानु भएन?
0: भर्ती होला,
1: खुट्टा भाँच्यो। के भएर खुट्टा भाँच्यो? भर्ती हुँदै भाँच्यो कि घरमा भाँच्यो? रुखबाट लडेर खुट्टा भाँच्यो है। कति वर्षमा भाँच्यो खुट्टा? 14-15 वर्षमा हो। अनि त्यो बेलामा उल्का थियो, ग्रह शान्ति गर्नु पर्दैन थियो त? अब एकचोटि ग्रह शान्ति गर्नु, माङ्गलीको रत्न कवच पाउँछ हामीसँग, यो माङ्गलीको रत्न कवच लाउनु भयो भने तपाईँलाई सपोर्ट गर्छ, राम्रो हुन्छ, समस्याहरू बाधाहरू आउँदैन है। मंगलबारको दिन चोखो खानु, आज मंगलबार हो, चोखो खानु, शुद्ध भोजन, शाकाहारी भोजन, लसुन गरेर माछा मासु अन्डाहरू खानु नखानु है। अनि त्यसपछि बल्ल तपाईँलाई राम्रो हुन्छ, फाइदा हुन्छ, उन्नति राम्रो हुन्छ, प्रगति राम्रो हुन्छ। अब यो बेला भनेको किताब पढ्ने बेला हो, किताब पैसा कमाउने बेला हो कि बाबु? हजुर। अब यो दुईटै कुरामा तपाईँलाई कमजोर गराइरहेको छ ग्रहले, त्यही भएर अलिकति विशेष ध्यान दिनु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेराउनको लागि, नुवाकोटदेखि फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नु होला 9845175223 र 9805575223 नम्बरमा सम्पर्क भने गर्नु होला। हामी गोर्खा आउँदैछौँ है, तपाईँ मैले भनिराखेको छु नि फेरि भरे, ओहो गुरुबाको त म त थाहै पाइनँ भन्नु होला फेरि। रेडियो सुन्नु भएको छ भने मैले भनिराखेको छु बेला बेलामा, गोर्खा हामी साउनको 3 गते यहाँबाट हिँड्छौँ, अनि 4 गतेदेखि तपाईँको चिना हेर्छौँ, 4 र 5 गते तपाईँहरू एकदम तयार भएर बस्नुहोस्। तयार भनेको साल महिना गते समय पत्ता लगाउनुहोस्, नभए चिना छन् भने चिना लिएर आउनुहोस्। घर घरेलुको माटोहरू हेराउनु पर्ने छन् भने एक हात गएर खनेर तलबाट माटो अलिकति एक चम्चा जति एक गाडु जति माटो लिएर आउनुहोस्, प्लास्टिकमा हालेर जुन दिन हेराउन आउनुहुन्छ त्यही दिन खाल्टो खनेर लिएर आउनुहोस् है, राम्रो हुन्छ, फ्रेस माटो हेर्दा राम्रो हुन्छ बासी भन्दा। अथवा घरभन्दा टाढा छ घडेरी, त्यही दिन गएर त्यही दिन ल्याउन पाउनुहुन्न सक्नुहुन्न अप्ठ्यारो छन् भने माटो लिएर आएर तुलसाको मुठमा राख्नुहोस् अनि तुलसाको मुठको माटो त्यसपछि तुलसाको मुठमा राखेर बाहिर राखेर लिएर आउनु होला है। कुकुर बिरालाहरूले छोएको माटोले नल्याउनु होला है, त्यस्तो माटोमा देखिँदैन फेरि राम्रो देखिँदैन, त्यो भएर यसमा पनि ख्याल गर्नुहोला। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ कुनै जिज्ञासाहरू छन् भने। हामी गोर्खा आउँदैछौँ, त्यसपछि धादिङ पनि समय मिल्यो भने हामी धादिङ पनि आउँदैछौँ। धादिङतिरबाट नाम चाहिँ टिपाउनु भएको छ, तर नामहरू तपाईँ टिपाएर बस्नुहोस्, हामी तपाईँसँग सल्लाह परामर्श गरेर फेरि आइहाल्नेछौँ है। धादिङको पुच्छा बजारतिर हामी आएर बस्छौँ, गोर्खाको बजारतिर हामी आएर बस्छौँ। तपाईँहरू दुई दिनको समय लिएर आउँछौँ, तपाईँहरू चाहिँ एकदम आउनुहोला है भेट्नको लागि चाहिँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काम्रोको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो,
2: राधे राधे
1: राधे, काम्रोको बोल्दै हुनुहुन्छ?
2: म दाङदेखि बोलेको हजुर,
1: दाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। शुभ नाम तपाईँको भन्नुहोस् त।
2: मेरो शुभ नाम दामोदर केसी।
1: दामोदर केसी दाङ जिल्लाबाट,
2: हजुर।
1: कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो नातिनीको विषयमा हेर्न खोजेको गुरु।
1: हजुर, नातिनीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2080
1: साल
2: फागुन 2 गते,
1: फागुनको महिनाको 2 गते, समय भन्नु
2: 12:46
1: 12:04:46 होइन त? दिउँसोको हो कि रातिको?
2: दिउँसोको।
1: के बार पर्दो रहेछ?
2: बुधबार हजुर।
1: हजुर, ठ्याक्कै मिलेर सुन्नुहोस् है ध्यान दिएर।
2: हजुर हजुर,
1: श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2080 साल माघ कृष्ण माघ शुक्ल पक्षको बुधबार पर्दो रहेछ। फागुन भए पनि माघ शुक्ल पक्षको बुधबार पर्यो, पञ्चमी तिथिमा पर्यो। माघ शुक्ल पक्षको पञ्चमी भनेको चाहिँ सरस्वती पूजा हो क्या?
2: हजुर, सरस्वती पूजा।
1: हजुर, अनि मीन राशिमा जानु भएको छ, नाम आउँदैछ चीबाट, नाम आउँछ चिरञ्जीवी अथवा चित्रा है, यस्तो नाम आउँछ। ननाको नाम चित्रा अनि मीन राशि पर्छ है। अन्तिराले देवगण परेको छ नानीको, घातकमा पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक छ। राम्रो छ कुण्डली, अलिकति कालो सर्पयोग र चन्द्र ग्रहणको योग बनेको छ। चाँदीको सिक्रीहरू बनाएर लगाइदिनुहोस् नानीको लागि चाहिँ नै राम्रो हुन्छ। अहिले उल्का ग्रह चलेको छ, स्वास्थ्यमा समस्याहरू आउन सक्छ। अरू त्यस्तो नराम्रो छैन। बिरामी भएकी छन्? त्यो पनि स्वास्थ्य त हो नि, बिरामी भएको त हो नि त्यो पनि। यसो लागि चाहिँ तपाईँले नाक दोष परेको भएर त्यस्तो भएको के, सर्पको काचुली जस्तै जस्तो हुन्छ नि बाहिरको टाटेको पाङ्रे, हो त्यस्तै हुन्छ क्या, फेरि खटिरा पनि बुझ्नुभयो, हो त्यो भएर चाहिँ नाक दोषको रत्न कवच पाउँछ हामीसँग। मगाएर नानी लगाइदिनु भयो भने हप्ता 10 दिनमा कन्ट्रोलमा आइहाल्छ, स्वास्थ्य राम्रो हुन्छ है। अरू केही छ सोध्न मन लागेको कुरा?
2: अरू खास केही छैन, त्यो अरू सानो भक्का बाबु आमा
1: एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् अनि नाग दोषको पूजा लगाउनुहोस् नाग पञ्चमीको बेलामा, अनि नागको कालो सर्पको रत्न कवच पाउँछ हामीसँग। धेरै नै गाह्रो भयो भने रत्न कवच अर्डर गर्नुहोस्, म बनाएर पठाइदिन्छु, लगाउनुहोस् राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा भन्दा पनि आफ्नो नातिनीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। अनि कुनै जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर चितवनमा आउनुपर्छ तपाईँहरू। भरतपुर 8 गौरीगंज हेल्थ पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ, आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: हजुर नमस्ते,
1: काँडोको बोल्दै हुनुहुन्छ? जाजरकोटबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको? हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? कसको बारेमा हेर्न चाहनुहुन्छ?
0: छोराको
1: बारेमा, जन्ममिति भन्नुहोस् त कति हो छोराको?
0: 2074 साल
1: 2074 साल
0: जेठको 11 गते रातिको 12:50
1: जेठ महिना 11 गते रातिको 12:50 होइन? बाह्र पचास उज्यालो भएको 11 कि 12
0: उज्यालो भएको 12 गते
1: उज्यालो भएको छैन 12 गते हो 11 गतेको राति उज्यालो भएको 12 गते के बार पर्दो रहेछ 11 गते र 12 गते ठ्याक्कै मिलेछ है 2074 साल जेठ कृष्ण पक्षको शुक्रबार औँसीमा जन्म भएको रहेछ यो औँसीको शान्ति गर्नुपर्छ बाबुले नभए पछि यसै विवाह बिगार्छ समस्या आउँछ है राशि चाहिँ वृष राशि हो बाबुको नाम आउँछ एकारत्न नाम आउँछ बाबुको एकारत्न भन्ने नाम आएको छ अन्तिमले राक्षस गर्नु परेको छ घाता हजुर हजुर हजुर सुन्नुहोस् है एकछिन उपेन्द्र नाम नाम आउँछ एकारत्न नराम्रो नाम एकारत्न चिनामा पढाउनु भयो भने एकारत्न नाम आउँछ शनिबार घातक छ नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक हुन्छ है बाबुलाई अलिक छिटो रिसाउने स्वभावको रहेछ क्या होइन माङ्गलिक पनि परिरहेको छ चौथो माङ्गलिक महालक्ष्मी योगमा जन्म पनि भएको हो कुण्डली त राम्रो छ त्यति नराम्रो होइन यो बाबुको विवाह र अलिकति रिसाउने बानी नराम्रो छ अरू त्यस्तो नराम्रो छैन पाइल अल्सर फिस्टुला सम्बन्धी समस्याहरू हुन्छ स्वास्थ्यमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ अब चाहिँ नि पढाइको लागि चाहिँ अलिकति 13 वर्षसम्म ठिक छ 13 वर्षपछि पढाइमा अलिकति समस्या आउन सक्छ बिहान बेलुका समय 1 डेढ घन्टा 1 डेढ घन्टा तपाईँले समय निकाल्न सक्नुभयो भने धेरै मेहनत गराएर पढाउनु पर्दैन नर्मल पढाउँदाखेरि उसको राम्रो नम्बर ल्याउँछ जान्ने पनि हुन्छ नभए समस्या आउँछ भन्छ यसले अलिकति टाउकोमा चोटपटक लाग्ने टाउकोमा समस्याहरू हुने छिटो रिसाउने होइन एक ठाउँमा थिर भएर बस्न नसक्ने चकचक चकचक गरिराख्ने त्यस्तो दशाहरू परेको छ बाबुको ग्रह शान्ति गर्नु होला है तपाईँले ग्रह शान्ति गर्नुपर्छ एकतिर अहिले अहिले एक तर ग्रह शान्ति गर्नुभयो भने 13 वर्ष पुरा भएर 14 वर्ष लागेपछि ग्रह शान्ति गरे हुन्छ अरू के छ अहिले सिद्धार अर्को चन्द्रमा भन्ने ग्रह चलेछ शान्ति माङ्गलिकको शान्ति अनि राहु केतुको शान्तिहरू गराउनु हजुर शान्ति त गराइहाल्यो नि किन छोड्ने जहिले सक्नुहुन्छ जहिले भ्याउनुहुन्छ गरिहाल्नुहोस् तर अग्नि रुद्री जुराएर गर्नुपर्छ ग्रह शान्ति गर्ने मनसाय भयो भने दिन निकालिदिनुहोस् न गुरुबा भनेर मलाई फोन गर्नु अथवा म्यासेन्जर म्यासेज गर्नु म हेरिदिन्छु है दिनहरू सबै ठिकै छ पढाइ लेखाइमा तपाईँले बिहान 1 डेढ घन्टा बेलुका 1 डेढ घन्टा समय दिएर आफू अगाडि बसेर पढ्नु भयो भने राम्रो पढ्छ नभए पढाइ बिगार्दै बिगार्दै जाने कुरा आउँदैछ क्या त्यो ग्रहले गर्दाखेरि भएको हो राहु र केतु भन्ने ग्रहले गर्दा स्वास्थ्य बिगार्छ खानपिनमा ख्याल गर्ने पानी अलिक धेरै पिलाउने गर्नुहोस् त्यस्तो आत्तिनु पर्ने कुरा छैन ठिकै छ नर्मल छ कालो चोरको एक परेको छैन औँसी परेको छ र माङ्गलिक परेको छ यो नराम्रो अरू माङ्गलिक नै केटी खोजेर बिहा गर्ने पछिको कुराहरू अहिलेलाई निवारण गर्नु पर्दैन क्या बाबुको बुझ्नुभयो अहिलेको लागि चाहिँ केही गर्नु पर्दैन अहिलेको लागि चाहिँ नर्मल ग्रह शान्ति सत्यनारायणको पूजा रुद्री पूजाहरू लाउने भइहाल्छ नि चिन्ता गर्नु पर्दैन है
0: हुन्छ
1: हजुर केही छैन ठिक छ ग्रहहरू राम्रै छ नराम्रो छ चिन्ता नगर्नुहोस् है समय बुझाइ गर्ने संस्कारहरू सिकाउनुहोस् राम्रो भइहाल्छ नि हो कि होइन हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा हेर्न चाहनुहुन्छ भने फोन गर्नुहोला अनि मसँग म्यासेन्जरमा जोडिन चाहनुहुन्छ भने फेम हाम्रो फेसबुकको नाम छ प्रेम प्रसाद सुवेदी भन्ने छ अङ्ग्रेजीमा लेखेको छ है फेरि प्रेम प्रसाद सुवेदी भन्ने अङ्ग्रेजीमा लेखेको छ अनि प्रोफाइल फोटो चाहिँ तपाईँको चाहिँ हातको हत्केलामा तपाईँको चाहिँ वनको जुन थाकल हुन्छ नि हो त्यो थाकल राखेको छ हातको हत्केलामा, तपाईँले हेर्न सजिलो हुन्छ। फलो गर्नुहोस् अनि मेसेन्जरको चित्र हुन्छ नि त्यो फलोको छेउमै हो त्यो यस्तो मेसेन्जरको चित्रमा चाहिँ राधे राधे लेखेर पठाउनुहोस् है। त्यति गर्नुभयो म तपाईँलाई रिप्लाई गर्छु, तपाईँमा साथी हुन पाइन्छ अनि कुनै जिज्ञासा कुनै कुराहरू भयो भने तपाईँ त्यहाँ प्रश्न गर्न पनि पाउनुहुन्छ है। साइटहरू हेर्नुको लागि अरू अरू कुराहरू सरसल्लाहहरूको लागि तपाईँले त्यहाँबाट पनि लिन सक्नुहुन्छ। प्रेम प्रसाद सुवेदी भन्ने नाम छ। अनि हामीसँग प्रत्यक्ष रूपमा तपाईँले भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ र साउनको 4 गते गोर्खा जिल्लामा गोर्खा बजारमा भेट्न सक्नुहुन्छ। 4 र 5 गते तपाईँहरू नाम भने धेरैले टिपाउनु भएको छ, तपाईँहरू पनि नाम भने टिपाउनु होला है। अब नाम टिपाएका हाम्रा श्रोताको हेर्न पाइएन हेर्न भ्याइएन भने 4 र 5 मात्र होइन 6 पनि म बस्छु। नाम टिपाएका हाम्रा श्रोताको सकियो भने म हिँडिहाल्छु कि, समय थोरै छ, समय थोरै लिएर हिँड्नुपर्छ। हामीले अफिसमा आउनुहुन्छ नि त मान्छेहरू धेरैजना टाढा टाढाबाट आउनुहुन्छ, समस्याहरू परेको हुन्छ, त्यही भएर तपाईँको लागि चाहिँ विशेष वृद्ध बुवा आमाहरूको लागि चाहिँ म आउँदैछु, उहाँहरूले चाहिँ आएर हेराउन सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्र इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथी म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
4: Radio Sangam 89.8 MHz.

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: स्कर्ब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँसबारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
2: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98555254 98455204 इमेल lok.logic2@gmail.com
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
6: नानी के भयो किन रहेको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रो पश्चिम स्टोनको शान्तनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी
6: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
7: सम्पर्क नम्बर 98450-82997
8: 98550-10997
9: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन ड्युटी भनेको विश्वासनीय र भरपर्दो ठाउँ कहाँ होला
8: ड्युटीमा चाहिँ होइन भगवती रिकन्डिसन एन्ड ओक्सोबाट लिइहालौ न मैले त त्यहीँ रिटर्न लिएको अहिलेसम्म राम्रै चलिरहेको छ
9: ए हो र म पनि त्यहीँ जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
10: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
9: प्रोप्राइटर अमित परसाई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98 5 82 751।
11: एकदम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
12: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
12: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
11: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
12: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
11: कहाँ जाने दिदी उप प्रमुखलाई भेट्छ नमस्कार उप प्रमुख ज्यू
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
11: खासमा कुरा के हो भने उप प्रमुख ज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
13: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
12: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो
13: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
12: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
11: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
15: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बच्ने उपायहरू
16: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
16: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
16: असल साथीहरूसँग मात्रै संगत गरौं
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं
16: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
15: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
18: 3 दिन भयो
17: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
18: के हुनु मुआ सुनै नहुने होइन कि सफा गरी भइहाल्यो नि
17: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
18: महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यसका कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ यहाँ पहिलाको जस्तो छैन अहिले
19: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
17: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
15: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: सभापति तथा पूर्व प्रधानमन्त्री सर्वहरि दुबाका छोरा जयवीर दुबालाई साथ दिने फुर्सी काटेको छ। फुर्सीमा सम्पत्ति शुद्धिकरण चार्जबुझका क्रममा के बुझ्नु पर्ने भएकाले 7 दिनभित्र विभागमा आउन भनिएको छ। फुर्सी बुढानी कण्ठमा रहेको दुबाको घरमा पनि टास गरिएको छ। विभागले जयवीरका दुवासहित आमा आजलाई सघिने बोलाइसकेको छ। दुवा दम्पतिले विभागलाई साउन 7 सम्ममा आउने जानकारी गराएका थिए। सूचना विभागले बर्ड फ्लू र नियन्त्रणका क्रममा देशभरका विभिन्न 11 जिल्लामा नष्ट गरिएका पंक्षी तथा पंक्षीजन्य सामग्रीको क्षतिपूर्ति बापत 52 करोड़ रूपियाँ एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ। विभागले बर्ड फ्लू नियन्त्रण नियमावली अनुसार नष्ट गरिएका पंक्षी अण्डा र दानाको मूल्याङ्कन गरी 75% राहत रकम सिधै किसानको बैंक खातामा पठाउन लागेको हो। विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार आवश्यक प्रमाणसहित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिएका र क्षति प्रमाणित भएका किसानहरूले यो रकम पाउने सन्न सर्मसन्तभित्र प्राविधिक कारणले भुक्तानी लिन नसक्ने किसानलाई भने नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ। हालसम्म बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, मुलुकतरी, बारा, चितवन, नवलपरासी बढ़ी प्रभावित भएका छन्। ती जिल्लामा हालसम्म करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गर्दा 70 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको विभागको अनुमान छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 15 बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकमाथिको समूहीकृत छलफललाई निरन्तरता दिइनेछ। बैठकको शुरूमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे तथा मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरूमाथि समयकृत छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। सप्तरीको बोधे व्यवसाय नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने बोधे व्यवसाय नगरपालिका नम्बर 4 सिल्डका 25 वर्षीय रूञ्जे सदाय रहेका छन्। प्रतिवादी सदाईले आफ्नो श्रीमती गीतादेवी सदायको 2076 गते राति 12 बजेको समयमा हत्या गरेको आरोप छ। उक्त घटना पश्चात फरार हुँदै आएका सदायलाई आफ्नै घर सिल्डमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीहरूबीच छोरीको जन्म मृत्यु भएपछि सोही विषयलाई लिएर विवाद भएको थियो। त्यसै विवादका कारण रुन्जेले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मृतक गीतका बुवा सुकराती सभाको जाहेरी अनुसार मुद्दा दर्ता भई सप्तरी जिल्ला अदालतबाट 3 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: वर्षको साथ 4 वर्षको वारेन्टी सिटीको विश्वास हरेक सुख सिटी सिटीले बनाऊ घर अवसरमा सिजी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
1: अटोमोबाइल साइका दुई छाता संस्था अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडा र नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसनले गत वर्ष चाहिँ यस वर्ष पनि छुट्टा छुट्टै अटो सो आयोजना गर्ने भएका छन्। गत वर्षदेखि शुरू भएको प्रतिस्पर्धा यस वर्ष पनि निरन्तर रहने देखिएको छ। नाडाले 15 संस्करणसम्म अटो सोमा एक क्षेत्र उपस्थित कायम गरे पनि गत वर्ष नाडाबाट अलग भएर गठन भएको नाइमाले छुट्टै अटो सो आयोजना गर्न थालेको हो। जस अनुसार नाइमाले नाडाभन्दा अघि नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आयोजना गर्ने भएको छ। अटो क्षेत्रका यी दुई संस्थाबीच कुन अटो सोलाई बढ़ी प्रभावकारी बनाउने भन्ने प्रतिस्पर्धा यस वर्ष पनि हुने देखिएको छ। दुवै संस्थाले अटोसोको मिति घोषणा गरेर तयारी तीव्र बनाएका छन्। व्यवसायहरू नयाँ ब्राण्डका सवारी साधन वित्याउने तथा सार्वजनिक गर्ने तयारीमा रहेका छन्। राशिको परिमण्डन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,89,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074/7/20 गतेदेखि 2079/7/28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारी भ्रष्टाचार मुद्दामा गुप्ताका बुवा आमा र दुईजना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ। देशमा मनसूनी बाढ़ीको प्रभाव रहेको छ। मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ। यसका पहाड़ी र तराई भूभागमा साधारणतया बादल साथै हिमाली भेगमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाड़ी र हिमाली भागका केही स्थानमा नेकर्सन र चट्याङ सहित मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ। भारी वर्षाका कारण दक्षिण पूर्वी बंगलादेशको कोक्स बजार जिल्लामा रहेका रोहिंग्या शिविरहरूमा सोमबार बिहान गएको पहिरोमा कम्तीमा 9 जनाको मृत्यु भएको छ। मृतक मध्ये 7 जना पूर्व परिवारका सदस्य रहेको प्रहरी अधिकारीले बताएका छन्। कोक्स बजार जिल्लाका प्रहरी अधीक्षक साजादुर रहमानले बताए अनुसार भारी वर्षापछि पहिरोमा परि 8 जनाको मृत्यु भएकोमा रोहिंग्या शरणार्थी शिविरमा भएको र अन्य 1 जनाको मृत्यु कोक्स बजार नगरपालिकामा भएको जनाइएको छ। जिल्लामा सोमबार बिहानसम्मको 24 घण्टामा 250 मिलिमिटरभन्दा बढ़ी वर्षा भएको थियो। यो भारी वर्षा अझै 2 दिनसम्म जारी रहने अनुमान गरिएको छ। अधिकारीले जोखिमपूर्ण पहाड़ी किनारमा बस्नेहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाएका छन्। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम सयको खेलमा बेल्जियमले घरेलु टोली अमेरिकालाई 4-1 पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाले 30 मिनटमा मालिक टिम म्यान मार्फत एक गोल फर्काएर खेल बराबरमा ल्याए पनि त्यो खुशी लामो समय टिक्न सकेन। दोस्रो हाफमा बेल्जियमले खेलमाथिको नियन्त्रण कायम राख्यो। 97 मिनटमा हान्स पाना केनले तेस्रो गोल थप्यो भने इन्जुरी समयको 3 मिनटमा रोमेलु लुकाकुले गोल गर्दै 4-1 शानदार जित पक्का गरेका छन्। यसअघि बेल्जियम क्वार्टर फाइनलमा प्रवेश गरेको छ जहाँ उसले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। अमेरिका भने घरेलु मैदानमै अन्तिम 16 बाहिरिएको छ। समयबसेको नेपाली खबर अहिलेलाई यति नै 10 बजे नेपाली खबरमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-493-495।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98010
1: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चा दिशो 5 मिनट

सर्वसाधारण श्रोता आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली .com.com पनि यतिखेर नेपाली बहस सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 विभिन्न फ्रिक्वेन्सीहरूबाट एकसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी देशको कुरा गर्छौं, राष्ट्रको कुरा गर्छौं, विभिन्न क्षेत्रका विषयमा बहस चर्चा गर्ने गर्दछौ। विशेष गरी नेपाली बहसमा आजको मुख्य विषय बनाउन चाहन्छौ तन्द्रीमा अझै पनि अर्थतन्त्र। तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक रहेका छन्। कृषि क्षेत्रको सुस्त विस्तार, न्यून सरकारी खर्च, औजार उपकरणको आयातमा कमी लगायतका कारण अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार देख्न सकिएको छैन। जेएनजी आन्दोलन पछिको अन्तरिम सरकार र न्यून पूँजीगत खर्च र राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताको आत्मविश्वास नबढ्दा अर्थतन्त्रमा सुधार अझै आउन सकेको छैन। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले काम गर्न सके कि सकेन, अर्थतन्त्रलाई कसरी सरकारले अगाडि बढ़ाउन खोजिरहेको छ, बजेट आएको छ र यो बजेटले जनताका भावनाहरूलाई समेट्न सके कि सकेन, सरकारका सय दिनहरू कस्ता रहे, सरकारका सय दिन मधुमासमा सरकार आलोचना रहित रहन सकेन, विवाद रहित रहन सकेन, सरकारमाथि धेरै किसिमका प्रश्नहरू यतिखेर उठेका छन् र सरकारले अब काम गर्न सक्छ कि सक्दैन, देशको विकासका निम्ति जनताको विकासका निम्ति सरकार अगाडि बढ़न सक्छ कि सक्दैन भन्ने विषयमा व्यापक रूपमा यतिखेर चाहिँ चर्चा परिचर्चा भइरहेको छ। र भागभण्डा नमिल्दा राष्ट्रपामा पदाधिकारी र सदस्य मनोनयन अलमल छ। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा यहाँलाई थाहा छ सभापति लामी छानेले मनोनित गर्ने 51 सदस्य केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने टुङ्गो नलाग्दा शाहपक्षले दिन सकेन। नाम कम्तीमा 25 आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीमा शक्तिशाली बनेका रवि लामी छानेले त्यो कुरालाई इन्कार गरेका छन्। अहिलेको अवस्थामा हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौं र विशेष गरी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको करिब हत्या भएको पनि 8 वर्ष व्यतीत भइसकेको छ। 8 वर्षसम्म पनि केही पनि अझै पनि यो घटना निष्कर्षविहीन छ, निष्कर्षमा पुग्न सकिरहेको छैन। आजको नेपाली बहसमा यस विषयलाई पनि उठान गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि उपस्थित हुनेछौ।

0: Number two, account open, activate only carabar, subsume sangara. Easy mask easy, but now they had a deep, global smart plus, like a Tesla biking. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेपाली बहसका साथमा इन्टरनेट
1: यतिखेरको देशमा पूर्व अर्थमन्त्री रामेश्वर खनाल हुनुहुन्छ। खनाल सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, धन्यवाद।
1: अब सरकारले 100 दिन व्यतीत गरेको छ, यहाँ पनि अन्तरिम सरकार तत्कालीन बेलाको भारत 23-34 को विद्रोहपछिको अर्थमन्त्री सम्हाल्नुभयो। जब यहाँको निकै ठूलो चर्चा परिचर्चा पनि भएको थियो, व्यक्तिगत रूपमा आफ्नै साधनहरू प्रयोग गरेर पनि देशलाई सुशासन दिन सकिन्छ भन्ने खालको एउटा उदाहरण प्रस्तुत गर्नुभएको थियो। तर त अहिले त गाड़ी आयातमा मात्रै बजेटमा करिब 10 अर्ब रूपियाँ विनियोजन गरिएको छ, 3 अर्बको त गाड़ी मात्रै खरिद गर्ने भनिएको छ। समग्रतामा सरकारका मधुमासलाई कसरी हेर्नु भएको छ?
2: पहिलो कुरो त यो सरकारको 100 दिनको उपलब्धिको बारेमा सरकार स्वयंले नै मूल्याङ्कन गरेर सार्वजनिक गरेका छ। प्रत्येक मन्त्रालयबाट मन्त्रीजीहरूले आफ्नो मन्त्रालयमा गरेका कामको कार्यसूची प्रकाशन गर्नुभएको छ। बढी उहाँहरूले गरेको कामको कार्यसूची हेर्दाखेरि शंका गर्नुपर्ने ठाउँ दिँदैन। उहाँहरूको नियत वास्तवमा नेपालको अनुयाय परिवर्तन गर्ने देखिन्छ।
1: भनेपछि 100 दिनले यो देशको एउटा मार्गचित्र कोर्ने खालको खाका प्रस्तुत गरेको छ, त्यसमा कति नम्बर दिन सकिन्छ? आज कतिसम्म काम भयो? सरकार कुन तहसम्म पुग्यो? 100 दिन
2: मैले अहिले नम्बर 100 दिन हिचिका छु, किनभने एकपटक यो अगाडि मैले 100 दिनको कार्यकालमा त्यो सरकारले असाध्य राम्रो काम गरेका थिए। तर त्यही सरकारले त्यो 100 दिन बितिसकेपछि करिब करिब 2 वर्ष बित्दामा रूपै दुईटी बहुमत सहितको सरकार चाहिँ खण्डित हुने अवस्थामा पुग्यो र त्यो सरकार गिरियो वास्तवमा भन्ने हो भने संसदको नीति गठन भयो, सर्वसरको स्थापना भयो। त्यही भएर 100 दिनकै कामको आधारमा अङ्क दिन र बाँकी 5 वर्षको अवधि चाहिँ सुमधुर होला। हाम्रो नेतृत्वको क्षमता यत्तिकै अहिले जुन किसिमको छ, जति संयमित तरिकाले उहाँहरू बोल्नुभएको छ, केही काम कारबाहीको बारेमा सार्वजनिक टिप्पणी छन्, त्यो द्रुत गतिमा नगरेको भए हुन्थ्यो, प्रतिज्ञा पुर्याएको भए हुन्थ्यो, मानवीय संवेदना हेरेको भए हुन्थ्यो भन्ने केही चर्चा बाहेक अरू चाहिँ आवश्यकको हिसाबले राखेको भने
1: अब होइन खनाल सर, अब जनताको धेरै आशा छ, अपेक्षा छ। होइन यहाँहरूले निर्वाचनसम्म गराउनुभयो, 23-34 को जुन किसिमको विद्रोह थियो त्यसमा नेपालले अपेक्षा गरेको खालको पनि थिएन, त्यो आधी बिहेरी हुण्डरी आयो र त्यसको लगतै यहाँहरूले चाहिँ सरकार सम्हाल्नुभयो, सरकारको अर्थमन्त्री बन्नुभयो। जो किसिमको त्यो आन्दोलनको म्यान्डेट थियो, त्यो म्यान्डेटकै धरातलमा सरकार अगाडि बढ़िरहेको छ, त्यसलाई चाहिँ अवलम्बन गरेर अगाडि गइरहेको जस्तो अनुभूति भान भएको छ।
2: मैले बोले अनुसार त्यो आन्दोलनको प्राथमिक दुईवटा म्यान्डेट चाहिँ भ्रष्टाचारको उन्मूलन, भ्रष्टाचार नियन्त्रण पहिलो, र सुशासन कायम गर्ने, यो खास गरी सार्वजनिक संस्थाहरूबाट प्रवाह हुने सेवाको स्तरबाट, सेवाको तरिकाबाट आम नागरिक चाहिँ ज्यादा नै आकर्षित थिए। कुनै ठाउँमा जाँदाखेरि पनि सही समयमा सेवा प्राप्त नगर्ने, यहाँसम्म कि कर पानी गर्न पनि अप्ठ्यारो, व्यवसाय गर्न अप्ठ्यारो त्यो सुशासनको माग चाहिँ दोस्रो थियो हो त्यो दुईवटा माग पछि गएर खटिएको माग चाहिँ जब भाद्र 24 पछि नयाँ सरकार बन्यो र निर्वाचनको जब संकल्प लियो त्यो बेलामा चाहिँ अर्को एउटा तेस्रो माग खटिएको भनेको समृद्धि आम नागरिकको जीवन स्तरमा व्यापक सुधार गर्ने नेपाल आजभन्दा 30 वर्ष अगाडि सँगै बस्दै रहेका मुलुकहरू जुन अवस्थामा पुगे अहिले आर्थिक वृद्धिको हिसाबले समृद्धिको हिसाबले गरिब निवारणको हिसाबले त्यही हिसाबले नेपालको पनि प्रगति हुनुपर्छ भन्ने चाहना चाहिँ तेस्रो माग पछि गएर खटिएको जस्तो लाग्छ मलाई. यो प्राथमिक दुईवटामा तीन मागको सन्दर्भमा भ्रष्टाचार नियन्त्रणमा अहिले काम चाहिँ विगतको तुलनामा अलिकति तीव्र गतिमा बढ्यो हो कि तर त्यो बढ्ने क्रममा चाहिँ अब गर्नुपर्ने छानबिन पर्याप्त छानबिन नगरिकन समाचारमा आएको चर्चाको आधारमा अथवा आम नागरिकले गरेको चर्चाको आधारमा चाहिँ हतारमा गरिएको कि भन्ने कुरा केसबाट देखिन्छ. तर भ्रष्टाचारप्रति समयसम्म त शङ्का छ भन्ने कुरा एउटा मन्त्रीको बारेमा टिप्पणी उठ्ने बित्तिकै उहाँलाई हटाइयो, अर्को मन्त्रीको बारेमा टिप्पणी उठ्ने बित्तिकै उहाँलाई राजनीतिमा लगाइयो र त्यसपछि गएर छानबिन गरेर छानबिनको प्रतिवेदन के हो कसो हो भन्ने कुरा त अहिले
1: भएको छैन. प्रतिवेदन सार्वजनिक नहुँदाखेरि त फेरि आलोचना गर्ने एउटा
2: अवस्था त्यो त्यसमा कैफियत छ कि भन्न सकिन्छ. तर यस के भन्दाखेरि सरकारले मन्त्रीको काम कारवाहीमा मन्त्रीको विगतको गतिविधि पनि ठिक नभएको कारणले त्यस्ता व्यक्तिलाई राख्नु हुँदैन भनेर दुईजना मन्त्रीको बारेमा मात्रै होइन अरू केही त्यस्ता व्यक्तिहरूलाई पनि तुरन्तै हटाएको अथवा तुरन्तै सजाय गरेको चाहिँ देखिया छ. त्यसले गर्दा भ्रष्टाचार नियन्त्रणमा चाहिँ अहिले विगत प्रयोगको दिशा ठिक छ तर यो दिशा चाहिँ प्रतिशोधको हिसाबले होइन अब आफ्नो दललाई अथवा अहिलेको सरकारलाई आलोचना गरेको कारणले त्यस्ता व्यक्तिहरूलाई सिद्धाउनुपर्छ भन्ने हिसाबले पछि गएर बिग्रिने गयो भने त्यो त हेर्न राम्रो होला. त्यस्तो सरकार सचेत हुनुपर्छ र खास गरी यो समानान्तर निकाय खडा गर्नुभन्दा संविधानले परिकल्पना गरेका र सरकारले खडा गरेका स्थायी संरचनाहरूलाई नै बलियो बनाएर लिएर गएर मतदान काम गर्ने हो. यो अलग समिति आयो यी कुराहरू चाहिँ बेकार हो. समानान्तर संयन्त्र नै हाम्रो शासकीय क्षमतालाई कमजोर बनाएर लिएर जान्छ. शासकीय क्षमता बलियो बनाउनु भनेको भइरहेका संविधानले कल्पना गरेका संविधानले स्थापना गरेका र सरकार स्वयंले कानुनद्वारा स्थापना गरेका संस्थाहरूलाई नै बलियो बनाउने.
1: तर प्रत्येक मन्त्रालयमा चाहिँ सुपरभाइजर वा सहजकर्ता नियुक्त गर्ने, सहजकर्ताले चाहिँ सबै निगरानी गर्ने होइन सुशासनतर्फ चाहिँ अब राष्ट्रलाई लैजाने कामले छिटो छिटो गराउने उनीहरूको चाहिँ स्पिड त्यो ढङ्गले चाहिँ अब सचिवहरूले काम गर्नुपर्ने लगायतका कतिपय कल्पनाहरू छन् यसले चाहिँ द्वन्द्व निम्त्याउँदैन सर?
2: यस सन्दर्भमा त गलत हो, द्वन्द्व त दोस्रो कुरो हो. त्यो यस्तो प्रक्रिया नै गलत मैले भनिहालेँ. समानान्तर संरचनाहरू चाहे सल्लाहकारको हिसाबले होस् अथवा वाचडकको हिसाबले होस् हो सरकार अकल्पनीय बहुमतको भन्नुभएको छ उहाँहरूले. अब त्यो हो पनि किनभने नयाँ दलले पहिलो चुनावमा नै यति बहुमत ल्याउनु चाहिँ अकल्पनीय नै थियो. यस्तो अकल्पनीय बहुमत ल्याएको सन्दर्भमा र प्रतिपक्षी दल चाहिँ एक किसिमले मानसिक हिसाबले पनि कमजोर भएको र संसदमा उपस्थिति पनि कमजोर भएको कारणले प्रतिपक्ष नै हुँदैन कि भनेर दलभित्रै पार्टीभित्रै राजनीतिक दलमा त्यस्तो छाया सरकार प्रकृतिको सामान्यतया छाया सरकार भनेको चाहिँ प्रतिपक्षी दलले निर्माण गर्ने हो. तर अहिले सरकार अत्यन्तै बलियो भएको संसदमा ठुलो उपस्थिति भएको कारणले प्रतिपक्षीहरू कमजोर हुन्छन् र उनीहरूको भोइस चाहिँ सरकारलाई अनुशासनमा राख्न सक्दैन कि भनेर दलभित्र पुगिएको भने त्यो ठिक हो, त्यो पनि सुनिएको छ. तर प्रत्येक मन्त्रालयमा सचिवलाई नै सचिवलाई नै निगरानी गर्ने, मन्त्रीलाई नै निगरानी गर्ने, मन्त्री र सचिवलाई टाढा लगाउने हिसाबले त्यो टोलीहरू कटाइएको हो भने यसको परीक्षण पहिला एमाले गरेकै हो. एमालेको पहिलो शासनकाल चाहिँ 51 सालको शासनकालमा कमजोरी हुनुभयो. 9 महिनामा त्यो शासन पुग्नुमा चाहिँ एउटा कारण प्रमुख कारण भनेको मन्त्रीमाथि पनि निगरानी गर्ने गरी पार्टी कार्यालयले कार्यकर्ताहरू कटाउँथ्यो र जसले गर्दाखेरि मन्त्रीहरूले सम्पूर्ण ढङ्गले आफूले चाहेको कामहरू पनि गर्न सकेनन्, सचिवले त कुनै सहयोग सचिवको एक किसिमले नोकर जस्तै भए. त्यसले गर्दाखेरि त्यस्तो किसिमको प्रक्रिया के बन्न भन्ने हाम्रो नेपालमा पनि अनुभव छ विगतका. र अब पञ्चायतकालमा त्यो अनुभव चाहिँ कटक पटक गरेकै हो किनभने पञ्चायतकालमा सुरुवार थापा जस्तो शक्तिशाली प्रधानमन्त्रीले स्वयं भूमिगत गिरुवाले सरकार चलाएको भनेर उहाँले भन्नुहुन्थ्यो. त्यो एउटा अनसिन फोर्स खडा गर्ने जस्तो चाहिँ कुनै लिगल म्यान्डेट छैन, जसले निर्णयप्रति कुनै उत्तरदायी हुनु पर्दैन, कानुन जमजम गरी गर्ने निर्णय उहाँले सही गर्न पाउनुहुन्न होइन. अनि भोलि गएर त्यसबाट कुनै गलत परिणाम उत्पन्न भयो भने दोषी मन्त्री हुनुपर्ने सचिव हुनुपर्ने
1: अब एउटा कुरा सर, जस्तो अब अहिले जुन ढङ्गले मन्त्रीहरूले चाहिँ काम गर्न खोजिरहनु भएको छ, अब यो कानुनी बाटो भन्दा पनि अब सिधा स्ट्रेट बाटो चाहिँ उहाँहरूले जसरी खोजिरहनु भएको छ, मैले हिजो सुन्दै थिएँ, कुनै बेला चाहिँ हिजो होइन अस्ति पनि भौतिक पूर्वाधार मन्त्रीले भन्नुभयो काम नगर्ने ठेकेदारको खुट्टा बाँच्छौ, तर हिजो उहाँ हिजो लगाएर अस्ति साँझ चाहिँ उहाँले चाहिँ फेरि एउटा के भन्नुभएको छ भने प्रदेशका मन्त्री र स्थानीय तहका मेयरहरूलाई पनि कारवाही हुन्छ, उनीहरूलाई पनि ल्याएर चाहिँ सुन्छौ काम भएन भने भन्ने खालको एउटा उहाँहरूको चाहिँ त्यो खालको एउटा स्पिरिट छ। यो एउटा सुशासनका लागि वा चाहिँ एउटा कानुनी राज्यका लागि लोकतन्त्रका लागि चाहिँ यो कतिको राम्रो पक्ष होला। अर्को चाहिँ अब अख्तियार दुरुपयोग अनुसन्धानका अनुसन्धान आयोगकै पदाधिकारीलाई ल्याएर प्रधानमन्त्री कार्यालयभित्र चाहिँ पाँच घण्टा राखेको कुरा त राष्ट्रपतिको महाधिवेशनमा प्रधानमन्त्रीले स्वयं पाँच घण्टा होइन पाँच वर्षसम्म थुन्छौं, पाँच वर्षसम्म चाहिँ उहाँहरूलाई चाहिँ केयरकार गर्छौं विकासका लागि समृद्धिका लागि भन्ने खालको भाषा जब उहाँहरूले प्रस्तुत गर्दै हुनुहुन्छ, यसले चाहिँ के खालको सन्देश दिँदैछ? साँच्चै सुशासनमा आक्रामक सरकार हुँदैछ कि वा कतैको बाटो बिराउँदैछ?
2: तपाईँले उठाएका दुवै विषयहरू गलत हुन्छ, यसको बारेमा धेरै टिप्पणी चर्चा गरिरहनु परेन, किनभने गलत भनिसकेपछि यति कुरा सही थियो यति कुरा गलत थियो भनिरहनु परेन, यो टोटल्ली गलत हो। यहाँ पाँच वर्षको सन्दर्भमा चाहिँ पाँच वर्ष निरन्तर हामी सम्वादमा रहन सक्छौँ भन्ने आशामा भनेको भन्ने कुरा उहाँले पछि व्याख्या गर्नुभयो प्रधानमन्त्रीले। यदि त्यो पाँच वर्ष सम्वादमा रहनु त ठिक हो, किनभने संविधान निकाय भन्दैमा संविधानले स्वास्थ्यता एउटा स्वतन्त्रता क्षेत्र अधिकार चाहिँ दिएको छ, तर संविधान निकाय भए तापनि परामर्श निरन्तर रहनु चाहिँ आवश्यक। जस्तै हामीले पनि त्यो छ महिनाको कार्यकालमा निर्वाचन सम्पन्न गर्नुभयो, हामी निर्वाचन आयोगसँग निरन्तर सम्वादमै रह्यौँ। निर्वाचन आयोग चाहिँ संविधान निकाय थियो, निर्वाचन आयोग स्वास्थ्य निकाय पनि थियो, तर हामी के गर्यौँ, हामीले पनि दखल दिएनौँ, तर निरन्तर सम्वादमा रह्यौँ। निरन्तर सम्वादमा रहनु चाहिँ आवश्यक छ, र त्यो निरन्तर सम्वादमा रहेको र यो किसिमले परस्पर विश्वास भएको कारणले पनि हामी तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त उहाँलाई मैले एकदम नमनीय स्मरण गर्न चाहन्छु, रामप्रसाद भण्डारीजी, उहाँले निर्वाचन आयोगको नेतृत्व यति राम्रोसँग गर्नुभयो कि निर्वाचन नेपालको इतिहासमा सर्वाधिक शान्तिपूर्ण व्यवस्थित ढङ्गले सम्पन्न भयो, एक ठाउँमा पनि कुनै कागज पुगेन अथवा कुनै सामान समयमा पुगेन, सामान केही किन्न नसकेका कारणले निर्वाचन विधि सार्नुपर्छ कि कोही पानी पर्छ हिउँ पर्छ त्यस कारणले विधि सार्नुपर्छ कि भन्ने आवाजलाई पनि उहाँले होइन सकिन्छ, हामी सबै कुराहरू व्यवस्थाहरू गर्छौँ, हेलिकप्टरबाट गर्छौँ गर्छौँ भनेर गर्नुभयो, आफ्नो मन्त्रालय गर्छ किसिमको बजेट पनि दियो, त्यस कारणले त्यो सम्बन्धमा चाहिँ समन्वय निकायमा पनि आवश्यकता छ। भ्रष्टाचार नियन्त्रण गर्ने क्रममा कुनै व्यक्तिलाई धरपकड गर्नु पर्यो अथवा कुनै छानबिन गर्नु पर्यो भने नेपाल प्रहरीको सहयोग लिनुपर्ने हुन्छ, जिल्ला प्रशासनको सहयोग लिनुपर्ने हुन्छ, त्यहाँ त अख्तियारले पनि सरकारका निकायबाट सहकार्य गर्नुपर्ने आवश्यकता पर्छ। त्यो गर्ने क्रममा अख्तियार गृह मन्त्रालयसँग प्रधानमन्त्री कार्यालयसँग निरन्तर सम्वादमा छ भने त आपत्तिजनक कुरा होइन, तर होइन अख्तियारलाई बोलाएर हामीले हर्काउँछौँ, हामीले भनिविचार गर्नुपर्छ, हामीले भने केसलाई कारवाही अगाडि बढाउनुपर्छ, हामीलाई सूचना मिलेका केसहरू चाहिँ फर्काउनुपर्छ, कानुनीमा राख्नुपर्छ भन्ने खालको यदि सम्भावना भने त्यो चाहिँ गर्ने हो।
1: अब मैले राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूको पनि यो देख्दैछु, उहाँहरूले चाहिँ यो सुकुम्बासी समस्या हल गर्नु यो देशका लागि चाहिँ आवश्यकता थियो, अपरिहार्यता थियो, तर सुकुम्बासीलाई रुलाएर चाहिँ हामी कोही पनि पुग्दैनौँ भनेर स्वयं सांसदहरूले लेख्न थाल्नु भएछ हिजो अस्तिबाट, यो सुकुम्बासी समस्या हल गर्न पनि सरकार कतै न कतै चुक्यो होइन सर?
2: सामाजिक सञ्जालमा पोस्ट गर्ने उनीहरू चाहिँ विचारहरू ज्यादा सोचेर विचार गरेर अनुसन्धान गरेर गरिँदैन, मान्छेले हतारमा जस्तै अहिले मान्छे आउँदैछु त्यसलाई केही छ मैले पनि पोस्ट गर्न सक्छु, त्यो सामाजिक सञ्जालको पोस्ट गरेको व्यक्ति कुनै व्यक्तिको एउटा विशिष्ट चरित्र हो, त्यो नै उसको सबै चरित्र होइन।
1: रुवावासी भएर होल्डिङ सेन्टरमा अलिकति चिच्चाहार चाहिँ सुनिरहेको छ क्या यता कता आज
2: भोलि, यसो हो जुन हिसाबले नेपालमा सार्वजनिक जग्गा नदी किनार अधिकरण गरिएको थियो, त्यो अधिकरण चाहिँ आफैमा राजनीतिक हिसाबले गरिएको विगतको कतिपय समय त्यसका कतिपय गलत पाठहरू छन् नभएको होइन, अब त्यो अतिक्रमण गरेकाहरूमध्ये कतिपय भाव दिएर अथवा यो सरकारले दिइरहेको जग्गा भनेर विपन्न सुकुम्बासी सत्यकै सुकुम्बासी सत्यकै भूमिविहीन सत्यकै अब कुनै सहारा दिइन् मानिसहरू पनि त्यहाँ घर बसेका छन्, त्यस्ता मानिसलाई समय थियो सरकारसँग, त्यस्ता मानिसलाई दस बाह्र दिनमै पहिचान गरेर उनीहरूलाई विशेष तरिकाको व्यवहार गरेर अरूलाई चाहिँ जो वास्तवमा सुकुम्बासी उनीहरूलाई हटाउने काम गरेको भए ठिक
1: हुन्थ्यो,
2: त्यो प्रक्रिया चाहिँ नपुगेको पक्कै हो एउटा, अर्को मानवीय संवेदनशीलता पनि रहेको कतिपय ठाउँमा मानिसहरूलाई सामान नै उठाउन नदिइकन उनीहरू आफ्नो बनाइसकेको घर कति कतिपय पक्की घर थियो, हामी भत्काउँछौँ, आफैले भत्काउँछौँ, इँटा झ्याल अरू सामानहरू लिएर जान्छौँ भन्दा भनेर भन्दा पनि नपर्सिकन त्यही घरको निशानलाई उत्तो चाहिँ अलिकति अप्रिय छ, पक्कै पनि हो। तर अर्कोतिर गएर नदी अतिक्रमणको समस्या, सामूहिक जातिक्रमणको समस्या पनि त्यत्तिकै गाह्रो छ। कतिपय विश्वविद्यालयका विद्यालयका भवनहरू जग्गाको मिन उनीहरूले प्रयोग गर्न नसकेको र अतिक्रमण भएर त्यो सम्पत्ति चाहिँ अरू कसैले खास गरी धनी मानिसले नै प्रयोग गरिरहेको चाहिँ समस्या अझै पनि छ नभएको हो। त्यो समस्याको समाधान चाहिँ पुग्ने पानी थियो, पुग्यो, राम्रो हो, तर जुन ढङ्गले पुग्यो र जुन उपचारको विधि प्रयोग गरियो त्यो विधिमा चाहिँ कमजोरी रहेको सरकार स्वयंले पनि स्वीकार गर्नुपर्छ।
1: सर, अहिले पनि देशको अर्थतन्त्रको अवस्थादेखि लिएर चाहिँ अन्तर्राष्ट्रिय हिसाबले पनि अब देशमाथि हेरिने देखाइने व्यवहारहरूका कुराहरू सँगसँगै जोडिएर पनि आएका छन् र यो बजेटको विषयमा कुरा गर्नु अगाडि यो ग्रे लिस्टमा अहिले देश छ, अब अझै पनि अस्ति भर्खरै मात्र पेरिसमा जाने आइकेएफपीको बैठकले पनि नेपाललाई ग्रे लिस्टबाट हटाउन मानेन, केही उसले शर्तहरू अगाडि सार्यो। अहिले हामी कुन अवस्थामा छौँ, यो ग्रे लिस्ट के हो, अहिले धेरैलाई यो जानकारी नहुन सक्छ, लाखौं श्रोताले सुनिरहनु भएको छ, हामीले देशभरका 300 एफएम स्टेशनहरूबाट, यो देश चाहिँ आज कुन अवस्थामा छ, ग्रे लिस्ट कुन अवस्थामा जान्छ कुनै पनि राष्ट्र, र यसले यो गइसक्दाखेरिको अवस्था के हुन्छ, र आजको दिनमा चाहिँ हामी त्यसबाट उम्किन सक्ने आधारहरू छन् कि छैन?
2: वास्तवमा भन्थ्यो भने अहिलेको मूल्याङ्कनमा राम्रै प्रगति गरेको, राम्रो प्रगति गरेको र आगामी 3-4 महिनाको अवधिमा क्रिसबाट हट्नेभरि काम चाहिँ भएकै हो। र यसपालि के भएछ भने कतिपय कुराहरू तपाईँले आफूले गरे पनि त्यसको प्रस्तुति सही ढङ्गले गर्नु भएन, अथवा आफूले बोल्दाखेरि काम सही गरिएको छ तर बोल्दाखेरि भाषण गर्दाखेरि बैठकमा कुराहरू राख्दाखेरि चाहिँ गलत तरिकाले राखियो भने त्यो निर्णय गर्ने व्यक्तिहरूले त्यसको चाहिँ मूल्याङ्कन अर्को तरिकाले गर्छन्। यसपालि कस्तो गर्छ भने हामी चाहिनेभन्दा बढी व्यक्तिहरू गएछौँ तर जति व्यक्ति गएका थियौँ एक आपसमा बाँड्ने कुराहरू पनि गरेछौँ। हाम्रो नेपालमा के छ भने दुईजना ब्याङ्क गर्ने पनि सबैजना नाम लगाउने, सबै बाबाका मान्छे पनि जाने अनि सेवाका नभएका मान्छे पनि जाने, त्यसले गर्दाखेरि हाम्रो यो दुईजना मोहले गर्दाखेरि पनि यस्ता मिटिङहरूमा हाम्रो कुराहरू बिग्रिन्छन्, यसपालि भएको छ त्यो। त्यस कारणले हामीले प्रगति नगरेका छौँ, होइन
1: हामीले
2: स्वर भएन। खास गरी उनीहरूले के आवाज उठाएर राख्यो भने नेपालको जोखिम मूल्याङ्कन गर्ने विधि ठिक भएन र जोखिम भएका संस्थाहरूमा अप्नाउने कार्यविधि पनि कतिपय ठाउँमा भएन र मुद्दा लिएर जाने तर मुद्दा चाहिँ जाने कितना कमजोर लिएर जाने हार्ने भएन। अर्को जहाँ सरकारले मुद्दा जितिसकेका छ त्यो ठाउँमा चाहिँ सम्पत्ति जफत गर्ने काम पनि भएन, सरकारले उनीहरूले पनि सम्पत्ति जफत गरेन, मुद्दा जितिसकेको केसहरूमा पनि सम्पत्ति सुविधा प्रमाणित भइसकेको केसहरूमा पनि गरेन भन्ने यस्तो कुराहरू थियो, जुन कुरा चाहिँ धेरै सुधार भएको थियो। 11 बाघी मध्येमा चाहिँ करिब 5 नदीको सिग्निफिकेन्ट प्रोग्रेस, अरू 2-3 अलिकति प्रोग्रेस भनेको थियो, त्यो हामीले आगामी 3-4 महिनामा गरिसक्यौँ र सायद पहिलो प्लान त सरकारको अघिल्लो सरकारको एक वर्षभित्रमा ग्रेट स्टल उन्नति पाउनु भन्ने थियो, एक वर्षमा सम्मत त थिएन तर 2 वर्ष पुग्दा नपुगेर हामी चाहिँ ग्रेट स्टल मुक्ति पाउन सक्थ्यौँ। अहिले पनि समय छ, हामी आगामी डिसेम्बरसम्ममा मुक्ति पाउने बाटोमा हामी भए जस्तो लाग्छ, तर प्रस्तुति गर्ने, बोल्ने, हाम्रा कुराहरू राख्ने मानिसहरू चाहिँ अलि परिपक्व मानिसहरू मात्रै पाउनु पर्यो, विदेश भ्रमणमा सबैजनालाई घुसाउनै पर्ने, नेपाल प्रहरीको पनि जानै पर्ने, स्वतन्त्र प्रहरीको पनि जानै पर्ने, सबै निकायका जानुपर्ने, होइन अनि त्यहाँ गएर बोल्ने, अब किनमेल गर्ने, त्यस्तो किसिमको नियत राखेर मुलुकको हित चाहिँ गरेको कुरा त्यो हो। अब पहिलो प्रश्न तपाईँको सुन्नुभएको थियो, विश्व भएर त्योभन्दा खतरा के हुनसक्छ अथवा अहिले के
1: हो यसको खतरा जोखिम के हो?
2: हामीले नेपालमा आउने जुन किसिमको वित्तीय फ्लो छ बाहिर विदेशबाट आउने रकम, त्यसको राम्रोसँग जाँच पडताल गरेनौँ। पहिलो देश भ्रमणमा सबैजनालाई घुसाउनै पर्ने, नेपाल प्रहरीको पनि जानै पर्ने, स्वतन्त्र प्रहरीको पनि जानै पर्ने, सबै निकायका जानुपर्ने, होइन अनि त्यहाँ गएर घुम्ने, अब किनमेल गर्ने, त्यस्तो किसिमको नियत राखेर मुलुकको हित चाहिँ गरेको कुरा त्यो हो।

0: भनेको प्रेडिकेट अफेन्स भन्छ, जुन ग्रह गतिविधि तपाईँको चेलीबेटी देखिएको होला अथवा ड्रग सम्बन्धी कारोबार होला र त्यस्तै किसिमको अपराधिक गतिविधि गरेर या कसैले गरेर पनि कसैले पैसा आर्जन गरेको छ र त्यो आर्जन गरेको पैसा नेपालभित्रै अर्को दिने प्रयोग गरेर जस्तो तपाईँको गर्जा महँगो सस्तोमा बेच्यो तर महँगोमा बेचेको कागजको देखा देखाएर त्यो मेरो गरेर बेगर प्राप्त भएको आम्दानी भनेर उनले लिगलाइज गरेर त्यसै गरी सेयर बजारमा गएर सेयर चाहिँ सस्तोमा बेचिया छ तर महँगोमा बेचेको देखाएर कागज मिलाएर त्यो कतिपय गरेजहरू तपाईँको अहिले गएको अगाडिमा त्यस्तो गतिविधि भएको कारणले केही व्यक्तिहरू अहिले अहिले पनि सम्बन्धित क्रममा पुर्याउन आउनुहुन्छ अदालतले त्यो जमानतमा छोड्न चाहेन किनभने अपराध अलिक गम्भीर थियो भन्ने अदालतको मूल्याङ्कन भएन फिर नेपालभित्रै पनि त्यस्तो किसिमको वित्तीय अपराधलाई पनि शुद्धिकरण गर्ने प्रयत्नहरू भइरहेको छ त्यसको प्रमाण भेटिएको छ तर नेपालले नेपाल सरकारले त्यो नियन्त्रण गर्ने काम गर्न सकेन भन्ने उनीहरूको मूल्याङ्कन थियो त्यो मूल्याङ्कन गर्ने क्रममा मैले अघि नै भनिहालेँ उहाँको के अरे मुद्दा नलगिएको जितेको मुद्दामा पनि सम्पत्ति जफात नगरिएको छानबिनको दायरा फराकिनु नपर्ने भन्नु पारिएको निकायहरूलाई कमजोर बनाइएको यस्ता कुराहरू पुर्याएको थियो अब हामी ग्रिन स्टोर एउटा के छ भने हाम्रो अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध हाम्रो अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध भनेको के हो भने हामीले विदेशबाट रेमिटेन्स प्राप्त गर्छौँ त्यसको लागत बढ्छ हामीले विदेशबाट वस्तु आयात गर्दाखेरि यहाँबाट रकम भुक्तानी गर्छौँ हाम्रो रकम भुक्तानी गर्ने ब्याङ्कलाई विदेशका ब्याङ्कहरूले अलिक कम विश्वास गर्छन् कम विश्वास गर्ने बित्तिकै के हुन्छ हाम्रो व्यापारको लागत बढ्छ किनभने मान्छे हत्तापत्ता सबै ब्याङ्कको एक्सेप्ट नगर्ने बित्तिकै महँगो कार्य गर्ने ब्याङ्कमा जानु पर्यो इम्पोर्टेन्टले उसले बढी पैसा तिर्नु पर्यो शुल्क तिर्नु पर्यो त्यसले चाहिँ हाम्रो कस्ट बढ्छ फेरि हाम्रो नेपालीहरूको विदेशमा चाहिँ खाता छ व्यवसाय छ भने त्यो खाता व्यवसाय पनि निगरानी हुन्छ योभन्दा अगाडि हामी ग्रेनिसन पर्ने बेलामा नेपाल राष्ट्र ब्याङ्कको अमेरिकामा रहेको खाताको रकम पनि रोका गरिरहेको थियो हाम्रो नेपाली राजदूतावास जुन अमेरिकामा छ अमेरिकी सरकारले राजदूतावासको खाता पनि रोका गरिरहेको थियो त्यो ग्रेनिस्टमा गर्दाखेरि त्यस्तो अवस्था सम्पन्न हुन सक्छ कालो सूचीमा गइसकेपछि त हाम्रो अन्तर्राष्ट्रिय कार्यगत प्रायः ठ्याक्क हुन्छ हाम्रो मित्र राष्ट्रहरूले पनि भारत र चीनले पनि हामीलाई विश्वास गर्न सक्छ ग्रेनिस्टमा हाम्रो समेत भारत र चीनलाई हामीलाई त्यति अप्ठ्यारो छैन पश्चिमा मुलुकबाट कुनै पनि मुलुकबाट अप्ठ्यारो हो होइन त्यही भएर अब कालो सूचीमा मुलुक जान्छ भनेर त सोच्न पनि भएन त्यो जान दिन पनि भएन सरकारले मात्र होइन कि आम नागरिकले पनि त्यसमा हामी सबैले पनि आफ्नो तर्फबाट गर्न सकिने होइन पारदर्शी कारोबार विचार गर्नुको निमित्त मानिसहरूलाई सल्लाह दिनु पर्यो भने यस्तो बेला काम नगर्नुहोस् गर्दा बेच्ने बेलामा जुन मूल्यमा बेच्नु भएको त्यही मूल्यमा नै मालबुटमा कारोबार गराउनुहोस् र ब्याङ्कमा पैसा लिनुहोस् ब्याङ्कबाट बाहिर कारोबार गर्नुहोस् हामीले पनि भन्नु पऱ्यो हामी सबैले सरकारले पनि जगाउनु पर्यो सरकारले पनि गर्नु पर्यो तर कालो सूचीमा हामीले जान त दिनु भएन हाम्रो जस्तो मूल्यको निमित्त होइन अब रेलिस्टबाट हट्नको निमित्त अहिलेसम्म भएको प्रगति त मैले हेर्दाखेरि अझै द्रुत गतिमा अझै सही तरिकाले गर्न सकिन्थ्यो अलिकति कमजोरी त्यहाँ काम गर्न पनि भएको छ त्योभन्दा पनि बढी कमजोरी छ हाम्रो प्रस्तुतिगत साथीको जानकार मान्छेहरूलाई त्यहाँ बास वार्ता गर्न टेबल टप गर्न मिटिङ गर्न नपठाएर हामीले घुम्नलाई मान्छे पठायौँ घुम्ने मान्छेहरूले सिन्सियरली बोल्नु भएर कतिपय बोलाएको कुराहरू पनि बाजियो भन्ने सुन्नुहुन्छ है अहिले अनौपचारिक रूपमा उहाँहरूले जाँदाखेरि धेरैजना मान्छेहरू जानु त्यो के अरे जन्ती जन्ती गाएकोहरू जानु जन्ती नै विभिन्न मान्छेहरू विभिन्न थरी कुराहरू भने त्यहाँ कस्तो हुन्छ भने तपाईँको त्यो कुनै गाँस के अरे उसको तत्प्रतिको अन्तर्वार्ता लिएको जस्तो एउटा उम्मेद्वारलाई उनीहरूले बसवार गराउन सक्छन् अनि कस्ट कस्टम गर्छन् गर्दाखेरि त्यो कोही मान्छे अल्मलियो होइन हाम्रोतिर भएको आज कोही मान्छे अल्मलियो अब हामी हाम्रो चरण के छ भने एउटा टोली भइसकेपछि टोली नेपाली मात्रै बोल्ने अरूले नबोल्ने भन्ने त्यो नियम छ तर टोली नेपाली बोल्यो भने टक्क अर्कोले बोल्नु पर्ने भएर नि उहाँले भने यस्तो भन्नुहुन्छ हामी बोली जान्ने पनि हुन्छौँ त्यसले गर्दाखेरि कुरा बिग्रिया हो
1: अब खनालसँग एउटा कुरा के जानकारी गराइदिनुहोस् भने त्यतिखेर सुशासनको मानक स्थापित गर्न खोज्नु भएको थियो भलै छोटो अवधिका लागि देशको अर्थतन्त्र वा अर्थ मन्त्रालय सम्हाल्ने एउटा अवसर पाउनु भयो दस अर्बको गाडीको मेन्टेनेन्स खर्च भनेर त्यसमा जुन बजेट विनियोजन गरिएको छ 3 अर्बको त खरिद मात्रै गर्ने भन्ने कुरा छ आगामी बजेटमा त्यसमा पनि 1 अर्ब बराबरको हाराहारीको त नेपाली सेनालाई मात्रै खरिद गर्न दिने र अन्य प्रहरी लगायतको अन्य निकायलाई खरिद गर्न दिने भन्ने छ फेरि भारतबाट पनि गाडी आयात भएको छ उसले अनुदान दिएको छ देशभित्रका पनि पूर्व विशिष्टहरूका कतिपय गाडी 600 गाडी सरकारले खोसे भनेको छ अब समग्रतामा त्यतिखेर तपाईँले हेर्दाखेरि चाहिँ यतिसम्मको अप्ठ्यारो स्थितिमा फेरि त्यही 10 अर्बको गाडी आयातको कुराहरू अहिले आयात निगमले चाहिँ 41 करोड कि कति यो मुनाफा बाँड्यो भनेर चाहिँ यसको पनि व्यापक चर्चा परिचर्चा भइरहेको छ यी यस्ता कुराहरूले चाहिँ सुशासनको मानक स्थापित गर्छन् वा कतै यसमा चुकिरहेको छ सरकार
0: यस्तो छ त्यहाँ जन्मी आन्दोलनको क्रममा भदौ 24 गते धेरै सरकारी सवारी साधनहरू

0: क्षतिग्रस्त भयो. त्यसमध्येमा प्रहरीको मात्रै पनि करिब 1200 सहकार प्रहरी र नेपाल प्रहरी गरेर भएको थियो. नेपाली सेनाको त्यति धेरै क्षति भएको थिएन, त्यही भएर नेपाली सेनालाई धेरै गाडीको बेलामा किन्नु परेन. प्रहरीको करिब करिब भए जस्तो राम्रो चल्ने गाडी पटनीमा जाने गाडी सबै भ्रष्ट भएको कारणले उहाँले त्यही बेलामा पनि किन्नुको निम्ति आग्रह गरेर म उहाँले पनि दुई सय 175 गाडी नेपाल प्रहरीलाई र 70-80 गाडी सरकार प्रहरीलाई गरेर 252 गाडी सरकारी बजेटमा किन्ने त्यसले पुग्नु भएन भनेर भारत सरकारसँग हामीले त्यो बेलामा करिब 800 प्रहरी नेपाल प्रहरी निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय सबैलाई गरेर त्यो बारबारमा आएका थियौँ. त्यो बेलामा सम्बोधन गरिएको भनेको सुरक्षा संयन्त्र र जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगको मात्रै थियो. अदालतका धेरैसो जिल्ला अदालत र प्रहरी अदालतका उच्च अदालतका गाडीहरू पनि त्यो बेलामा क्षतिग्रस्त भएको थिए. थुप्रै सरकारी निकायहरूका आयोगहरूका गाडीहरू क्षतिग्रस्त भएको थियो. संख्या थुप्रै छ. अब त्यो बेलामा जलेका कतिपय गाडीहरूको बिमा पनि गरिएको थियो किनभने नेपाल सरकारले विगत 5 वर्षदेखि नै सरकारी समस्याहरूको बिमा गर्नुपर्छ भन्ने व्यवस्था गरेका थियो. नआउँदाखेरि मैले सबै सरकारी साधनहरूको र सरकारी भवनको पनि बिमा अनिवार्य गरे. त्यो भएर बिमा गरिएका जतिको रकम आएर सरकार परावश्यक हुँदैन भइसकेको छ. तर उनीहरूलाई निकासा नदिएको कारणले पैसा नदिएको कारणले किन्न सकेको छैन. आफ्नो सरकारलाई पैसाको बिमा प्राप्त गरिसक्यो. त्यस कारणले अब नेपाल सरकारका सबै निकायहरू र कतिपय गाउँपालिका प्रदेश सरकारका पनि गाडीहरू तपाईँलाई ध्वस्त गर्नुहुन्छ. त्यसलाई रिप्लेस गर्ने हिसाबले ठ्याक्कै कति रकम आउँछ तपाईँले भने अनुसार
1: किन्ने भन्ने चाहिँ एक अर्ग सेनालाई चाहिएको छ होइन. केही समय हामी मिडबाट बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने खालको मात्रै मेरो प्रश्न हो.
0: अहिले यसो मिडियामा तापनाउँदाखेरि दिनुपर्ने सार्वजनिक सेवा नै अवरुद्ध हुने अवस्था आयो. जस्तै नातिलाई तपाईँले गाडी दिनु भएन भने सार्वजनिक सेवा नै अवरुद्ध हुन्छ किनभने नाति चाहिँ त्यो जग्गा भएकै ठाउँमा नाच जाँच गर्न जानुपर्ने हुन्छ. सरकारले गाडी दिएन भने के हुन्छ, तपाईँको जग्गावालाको सबै पैसा नाति कर्मचारी उठाउनुपर्ने हुन्छ. त्यही भएर सेवा प्रवाहलाई नै असर पर्ने गरी नाति भयो, कृषि विकास भयो, होइन वन भयो, जसलाई गाडी अनिवार्य हुन्छ, सुरक्षाकर्मीलाई त अलिक अनिवार्य हुन्छ. त्यही भएर गाडी खरिद गर्नको निम्ति कति बजेट राखिएछ भन्ने कुरामा बासहरू भन्दा पनि त्यो गाडी कसलाई प्रयोग गरेर दिनको निम्ति किन्न लागि हो, सेवा प्रवाह गर्ने निकायहरूलाई गाडी छ कि छैन, अस्पताललाई एम्बुलेन्स छ कि छैन, होइन यस्तो कुरा चाहिँ मूल्याङ्कन गरेर टिप्पणी गर्दाखेरि बेस हुन्छ. मैले त्यसको ब्रेकडाउन चाहिँ हेर्नु पाएको छैन. त्यो पनि निकायलाई कतिवटा गाडी के प्रयोगको निमित्त त्यो
1: नेपाली सेनालाई भनेर मलाई लाग्छ 84-85 करोड रुपियाँ विनियोजन भएको छ. त्यसपछि
0: नेपाली सेनालाई त्यो त आवश्यक. त्यही बेला पनि उहाँहरूले सरकारलाई भार अहिलेको शिक्षासँग मैले कुराकानी धेरै लामो गरिरहेको बेलामा उहाँसँग सरकारलाई भार किन पार्ने अहिले निर्वाचन गर्नुको निमित्त पनि जसले अब नयाँ बजेट ल्याउँछ व्यवस्था छैन हजुरले यही बजेटमा पुर्याउनु पर्ने भएर मैले मागिनुहरू उहाँले भन्नु लागे हो एकदम शब्द मान्छे. अनि अहिले तपाईँलाई भारत सरकारसँग सहयोग भयो भने मागिन्छु भन्दा पनि होइन. भारत सरकारसँग हामीले अहिले सहयोग किन्दैन, हामी भएकै गरेर काम चलाउँछ, हाम्रो धेरै व्यस्त भएको छैन, बरु निर्वाचनतिर चाहिँ चाहिने पैसा अगाडि उठाउँदै उहाँ त्यो बेला भन्नुभएको थियो. उहाँले थाँतिराखेका मागहरू समूहबाट संस्थाबाट अहिले आएको छ होला.
1: अब यो बजेट कस्तो आयो, बजेटको आकार हामी अप टु डाउनतिर गयौँ, डाउन टु अप हुनुपर्छ. बजेट चाहिँ अप टु डाउन गयौँ र बजेटले चाहिँ धेरै विपन्नताको क्षेत्रलाई, कृषि क्षेत्रलाई र अलिकति जनता र नागरिकको भावनालाई चाहिँ समेट्न सकेन भन्ने विषय जोडियो छ. तपाईँलाई कस्तो लाग्छ?
0: यस्तो यो बजेटका दुईवटा पाटोबाट मूल्याङ्कन गर्नुपर्ने हुन्छ. नीतिको पाटोबाट, अर्को अङ्कको पाटोबाट. नीतिको हिसाबले त मैले सुरुमै यो बजेटले नेपालको इतिहासमा एउटा सुधारमुखी बजेट चाहिँ धेरै कालखण्डपछि सुधारमुखी बजेट आयो. धेरै कुराहरूमा सुधार गरेर खास गरी प्रत्येक व्यक्तिको क्षमता हुन्छ, त्यो क्षमता उपयोग गर्नको निमित्त देशभित्रै अवसर सृजना गर्नको निमित्त एउटा अवसर अर्थतन्त्र अवसर सृजना गर्न सकिने र भएको अवसर चाहिँ कसैले सृजना गरे अवसर छ भने त्यसमा सहभागी पनि हुन सकिने यो अवसर अर्थतन्त्र सृजना गर्नको निमित्त सुधार गर्नुपर्छ भनेर मैले पनि भनेको थिएँ. र अहिलेको बजेटले त्यो अवसर अर्थतन्त्र सबैलाई अवसर सृजना गर्ने, सबैलाई अवसरको लाभ प्राप्त गर्न सहज तुलाउने, व्यवसाय घट्न र व्यवसाय बन्द गर्न सहज तुलाउने, राज्य लगानी गर्न सहज प्रयास हुने, त्यो बाहिरबाट आउने लगानी होस् अथवा नेपालीहरू क्षमता सहितका नेपालीहरू छन् भने नेपाल बाहिर पनि त्यो आफ्नो व्यवसाय विस्तार गर्नको निम्ति अवसर दिने, यस्ता कुराहरू चाहिँ अहिले नीतिगत सुधारका कुराहरू प्रस्ताव गरिरहेका छन्. कतिपय थुप्रै कानुनहरू 15-16 कानुन त खारेज गर्छौँ, नयाँ कानुन लिएर आउने कुरा पनि छ. ती स्वागत योग्य हुन् त्यसको त्यो पक्षबाट भयो एकदम ठिक छ. तर कार्यान्वयन कसरी जान्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो.
1: होइन तेस्रो त्रैमासमा पनि सात क्षेत्र अझै पनि ऋणात्मक छन् भनेर भर्खरै मात्र केही तथ्यहरू बाहिर आएका छन्। यो आवास तथा खाना, वित्तीय र बीमा, उत्पादनमूलक क्षेत्र, अन्य क्षेत्र, संचार, सूचना क्षेत्र, शिक्षा, कृषि, वन, यो सबै क्षेत्रमा चाहिँ यो ऋणात्मक अवस्था देखिएको छ। अर्थतन्त्रको अहिलेको वर्तमान अवस्था चाहिँ कस्तो छ?
0: अहिले दोस्रो त्रैमासिकको जुन आर्थिक वृद्धिको प्रतिवेदन आयो त्यो प्रतिवेदनले करिब करिब करिब त्यो सबै क्षेत्रमा नै धनात्मक, पहिला ऋणात्मक थियो, खास गरी निर्माणमा, रिटेलमा, खुद्रा व्यापारमा केही क्षेत्रमा ऋणात्मक थियो। अहिले सबैतिर चाहिँ धनात्मक छ र पर्यटन चाहिँ अत्यन्त राम्रो तरिकाले वृद्धि भएको छ। तर हामीले चाहे जस्तो सात प्रतिशत आर्थिक वृद्धि हुन सक्दैन, त्यो कुरा स्वाभाविक हो। अब अहिले चाहिँ कस्तो भने केही घटनाहरूले गर्दाखेरि खास गरी प्रमाण पर्याप्त प्रमाण नभइकन व्यक्तिहरूलाई खुलामा राखिएको व्यवसायहरू कताकता भन्ने गर्नुहुन्छ नि, पहिला सुन्ने अनि सुन्ने यो ठिक भएन, पहिला सुन्नु पर्यो त्यसमा सुन्नु पर्यो, त्यो गरेका कारणले अनि व्यवसायहरूले खुलेर बोल्नु चाहिँ भएको छैन। त व्यक्तिगत तवरमा निजी बैठकहरूमा उहाँसँग कुराकानी गर्दाखेरि खै मुलुकमा त गाह्रो गाह्रो छ काम गर्छ भनेर नेपालभित्र पनि नबसेर उहाँहरू बाहिर विदेशमा गएर बसेको, कसैलाई फोन गरे भने होइन अहिले त उहाँ विदेश हुनुहुन्छ भनेर यहाँ उहाँको आफ्नो मान्छे उठाउने अथवा केही गरी फोन उठ्यो भने पनि विदेशमै भएको कुरा बताउने उहाँहरूले धारणाले अहिले उहाँहरू खुलेर बोल्नु भएको छैन। किन बोल्नु भएको छैन? उहाँहरू आफूले मलाई भन्नुहुन्न अब तपाईँहरू सुधाएर भन्नुहुन्छ कि तर भित्र चाहिँ अन्तरङ्ग बैठकहरूमा उहाँहरू गाह्रो छ मुलुकमा काम गर्न, कतिखेर आएर कतिपय कुराहरू व्यक्तिहरूको अलिक उत्तेजित बोलिने पनि असर पारेको जस्तो नेपाल व्यवसायहरू अलिक त्रस्त छन्। कतै भान्ति चलन नआएको छ भने साँच्चीकै भाग दिने हो कि
1: प्रदेशका मन्त्री र मेयरलाई पनि थुन्छु भन्नुभएको छ फेरि।
0: अब त्यो किसिमको आक्रोश चाहिँ ठिक छ, आक्रोश नागरिकले व्यक्त गर्नु स्वाभाविक हो, पदमा भएको व्यक्तिले आक्रोश व्यक्त गर्ने होइन, पदमा भएको व्यक्तिले त्यो काम किन रोकिएको छ त्यसलाई पुरा हुन्छ, त्यही भएर खुट्टा हालिदिन्छु भन्ने वक्तव्य मान्छेलाई त्यो एउटा भाव सम्झना गर्न सकिएला काम होला भन्ने आशय उहाँको होला, अब उहाँसँग मैले कुरा त गरेको छैन। तर पदमा भएको व्यक्तिले, शक्तिमा भएको व्यक्तिले त्यस्तो बोल्नै पर्छ नि, उसको शक्ति नै पराएको छ, उसो यति ऊर्जा छ कि त्यो ऊर्जाको रातबाट नै मानिसहरू कष्ट हुन्छन्। त्यस कारणले बोलेर थप त्यस्तो कुनै भाव सम्झना गर्नुपर्ने अनि त्यसो गर्नका कारणले मान्छेले काम गर्दैला, निर्माण व्यवसायले काम गर्दैला, नगर्ने काम गर्दैला होइन, कसरी हुन्छ? निर्माण व्यवसायले काम गर्न चाह्यो भने उसले पेमेन्ट पाएन भने उसले सरकारलाई काम गर्न पेमेन्ट गर्न सक्दैन, काम गर्न पेमेन्ट त गर्ला, सामान किनेको सिमेन्ट चाल जग्गा कुराहरू किनेको हुन्छ त्यसलाई पेमेन्ट गर्न सक्दैन, जहाँ पेमेन्ट गर्नु नसक्नु बित्तिकै छ उसले ठेगाएर आफ्नो मात्रै पनि काम गर्न तयार गर्छ भएर नि बराबर पनि काम हुँदैन, उनीहरू पेमेन्ट चाहियो नि, अन्त धेरै ठाउँमा पेमेन्ट रोकिएको छ होइन।
1: छ क्यान्सर र रेबिज विरुद्धको औषधिको अभाव छ अरे देशमा, टेन्डर दुईपल्ट आरम्भ भइसक्यो, त्यहाँ टेन्डर आरम्भ भइसक्दा पनि त्यहाँ कसैले पनि त्यहाँ हालेको छैन टेन्डर भन्ने कुरा पनि आएको
0: छ। केही घटनाहरूले मानिसहरूको अहिले टेन्डर गरे पनि डराइरहेछन्, तर यस्तो किसिमको भय सङ्ग्रह गर्दाखेरि वर्तमान सरकारलाई नै राम्रो हुँदैन, अहिलेको सरकार चाहिँ टिक्नुपर्छ, पाँचजना टिक्नुपर्छ नेपालमा एक किसिमले राजनीतिलाई शुद्धिकरण गर्नको निमित्त पनि नयाँ सरकार चाहिँ पाँच वर्ष पुरै टिकेर देखाउनु पर्ने हुन्छ। त्यही भएर अहिले कुन दल हो के भन्ने कुरा महत्त्वपूर्ण होइन, अहिलेको सरकार चाहिँ सफल हुनुपर्छ यति हो, यो सफल हुनको निमित्त त पहिलो प्राथमिक दायित्व त उहाँकै हो, त्यो सफलताको मार्गमा अगाडि बढ्ने कि यस्तो किसिमले मान्छेलाई उत्तेजित गराएर भयग्रस्त गराएर अनि काम गर्दै आज जाने भन्ने चोइस भएर उहाँहरूले नै गर्नुपर्ने हुन्छ। तर त्यसले गर्दाखेरि अहिले लगानीको वातावरण चाहिँ अलिकति अस्किएको चाहिँ छ, नभए अरू अरू कुराहरू ठिक छन् फेरि, अहिले अन्तर्राष्ट्रिय सम्बन्ध हिसाब पनि त्यस्तो त्यस्तो विजय चाहिँ छैन, अहिले हाम्रा मित्र राष्ट्रहरू त्यसपछि गएर बहुराष्ट्रिय संस्थाहरू पनि अहिलेको सरकारको त्यति नै आशा गरेर नेपालमा लगानी गर्न, नेपालमा लगानी सहजीकरण गर्दैन, नेपालको स्वतन्त्रलाई अगाडि बढाउन गर्नुपर्ने सहयोग गर्न तयार हुनुहुन्छ उहाँ। अब यो माहौललाई त हामी आफैले सही तरिकाले प्रयोग गर्ने हो, त्यो प्रयोग गर्ने क्रममा उत्तेजित अभिव्यक्ति होइन आक्रोशित अभिव्यक्ति गाँध व्यक्तिबाट आक्रोश व्यक्त हुनु र त्यसरी गएर काम नै रोकिदिनु यस्ता कुराहरूले चाहिँ
1: तर सर देशमा बिचौलियाहरूले चलाउँदो रहेछ नि त सरकार त होइन, ठुला घरानाका व्यक्तिहरू पनि त यो गलत एङ्गलबाट गलत उसमा चाहिँ फसेका होइन, गलत ठाउँमा चाहिँ हात हालेका प्लस भनी भन्ने एउटा भनौँ न प्रतिस्पर्धा चलेको जस्तो देखियो नि त।
0: यो त अनुमान गर्ने विषय नै विषय नै हो, यो त कुनै दलको अहिले सभापति हुनुहुन्छ उहाँले सार्वजनिक रूपमा व्यक्त गर्नुभएको हो, विजय प्रयास चाहिँ सयौँ कक्षासम्म प्रधानमन्त्रीको सयौँ संस्था हुन्थ्यो. अहिले अहिलेको सरकारले तोड्ने प्रयत्न गरेको छ, बिजेपीले देखिन्छ. तर बिजेपीमा विचारमा चाहिँ अखडा भने चाहिँ प्रायः निराश हो. सबै मुलुकमा, विकसित मुलुकमा, राम्रो लोकतन्त्र भएको मुलुकमा मन्त्रीहरूले प्राधिकारीहरूले आफ्नो निराशबाट कार्यालय चलाउँदैन, कहिले
1: चलाउँदैन.
0: कार्यालय भनेको कार्यालय हो, त्यही गएर काम हुनुपऱ्यो. मन्त्री परिषदको बैठक चाहिँ तलकारमा बस्यो भने यो कुरा मन्त्रीहरूमा पनि गलत भयो. त्यो बेला प्रधानमन्त्रीले पनि तपाईँ दलकारमा बोलाउनु भयो, अब गइयो होइन, दलकारमा बोलाउनु हुँदैन होइन, जाओ के हुन्छ र भन्नुभयो. तर निवास र प्राइभेट अफेयर र पब्लिक अफेयर त छुट्याउनै पर्छ. हरेक व्यक्ति निजी जीवन हुन्छ होइन, विवाहको दिनमा समय गएर खान चाहियो, आफ्नो साथीलाई समाजन गर्न पनि चाहियो, त्यो निजी जीवन हो, आफ्नो परिवारसँग हुनु पाइयो. तर सार्वजनिक कार्यक्रममा जाँदाखेरि परिवारलाई सँगै हेलिकप्टरमा लिएर जाने, अनि सार्वजनिक कार्यक्रममा कम सहभागी हुने, अरू फोटोसुटमा सहभागी हुने, विवाहकर्तामा भागिने, यो काम चाहिँ सबै मुलुकमा कहिले टोलरेट गरेन. कतिपय मुलुकहरू चाहिँ मन्त्रीहरूले सार्वजनिक कार्यक्रममा प्लेन चढेर गएको अवधिमा आफ्नो नाथपट्टि मान्छेको साथीको बिहान भाग्ने कारणले मात्रै कर्मै बनाउनु पर्यो. अस्ट्रेलियामा त सिकेसहरू भएको गर्नु भयो. अब हामी चाहिँ के भने निजी जीवन र यो पानी जीवन छुट्याउन नसकेका कारणले हाम्रो शासन पद्धति बिग्रिएको थियो र बिचौलियालाई ठ्याक्कै निजी जीवनमा प्रवेश गर्छ. घरमा गएर पानी बच्चा खेलाइदिएको हुन्छ, त्यो खेलाउनु बिचौलिया त एकदम प्रिय हो नि हाम्रो मन्त्रीको होइन. त्यो घरमा त प्रवेशै दिनुहुँदैन. मैले घरमा त्यो बेला उहाँ कसैलाई पनि हो नाथपट्टि मान्छेहरू भाग त्यो पनि एकदम फ्यामिली रिलेसनको बाहेक अरू कसैले ग्यासहरू यदि काम छ भने मन्त्रालयमा अफिसमा जहाँ हो त्यो हुन्छ. अहिले प्रधानमन्त्रीले सुरु गर्नु भएको त्यो एकदम ठिक छ, त्यो सानो मन्त्रीले पनि त्यो गर्नु पर्यो. त्यो चाहिँ त्यो गर्ने बित्तिकै बिचौलियाहरू बिचौलियाहरूलाई उज्यालो मन पर्दैन कि. मन्त्रालयमा आएर टिएसँग बनाइदिएर भित्र सिटो गरे पनि उज्यालो हो नि, त्यो कसैले कसैले देखाइ हुन्छ नि
1: होइन.
0: देशले तपाईँको कतिपय मन्त्री राष्ट्रपति प्रधानमन्त्रीहरूको चाहिँ टेलिभिजनमा देख्नुहुन्छ नि, कुनै एउटा मिटिङ भइरहेको छ, विपक्षी मिटिङ भएको छ भने एउटा मुख्यमन्त्री मान्छे बसेको हुन्छ नि, त्यो साक्षी राखेको हुन्छ. जति कुरा केही भएको पनि छैन. अब हाम्रो मन्त्रालयमै भेटियो भने पनि एकान्तमा भेटियो भने त राम्रो होइन. मन्त्रालयहरूमा जानुभयो भने अहिले पनि कतिपय मन्त्रालयहरू मान्छ हो, त्यो टोली आफ्नो परम्परा अर्थमन्त्रीको कार्यकर्तामा जति कक्ष हुँदैन.
1: प्रवेश गर्नुभयो मन्त्रीबाट बाहिर गइसके पछाडि
0: मन्त्रालय प्रवेश गर्दा अर्थ मन्त्रालयमा गुप्त छैन. असममा हुनाले मन्त्रालयमा थिए, मन्त्रालय चोट तोडेर गर्ने भनेको थिए, त्यहाँ सोध्नु भइसकेका थिएनन् होइन. धेरै मन्त्रालयमा गुप्त छ, अनि चाहिँ त्यहाँ गएर टिए पनि बस्दैन, कार्यालय सहयोग पनि बस्दैन, सचिव पनि बस्दैन, कोही जानकार मान्छे पनि बस्दैन. तपाईँले कुरा गर्नुभयो के कुरा गर्नुभयो होइन, हुँदैन. अनि त्यो चाहिँ अपारदर्शी गतिविधि प्रयोग गर्नुभयो बिजेपीहरूले त्यहाँ पनि. तर बिजेपीलाई प्रायः त्यो काम पनि भेट्न पाउनु भएन मन्त्रालय जहाँ भने बिजेपी बिजेपी अहिले त अदृश्य शक्ति हो नि,
1: उयो
0: दृश्यमा नलाइकन सारा शासन गर्न चाहन्छ. अब उसलाई आफूलाई एकदम भगवान् आउँछ, कसैको भएको जस्तो किन हुन्छ भने तपाईँहरूले बिजुलियासँग कुरा गर्नु भएको छैन, कहिले कहीँ मैले भुकिएर बिजुलिया के भने के पिउने भनेको त को हो र त्यस्तो त्यस्तो बताउनु आएको भएको होइन. अब हामीसँग त उहाँले कसरी बोल्छौँ भने त्यो प्रधानमन्त्रीको हेर्दाखेरि एकान्तमा के भनेर होला.
1: होइन, नेपालमा त अब बिचौलियाहरूको यति शक्तिशाली थिए, चीन र भारतलाई समेत मिलाउँछु भन्ने खालका पनि त थिए नि.
0: अहिले त्यो पुराना बिचौलिया त थोरै सम्झि जस्तो छ, नयाँ बिचौलिया चाहिँ जन्मिया सम्झि छैन भने मलाई थाहा छैन, किनभने अहिले म सेवाभित्र चाहिँ
1: अस्ति जर्मनको पासपोर्ट ठेक्का प्रकरणमा चाहिँ फेरि फ्रान्सेली कम्पनीलाई दिन खोजेको भनेर प्रधानमन्त्रीको सचिवालयमै कतै चाहिँ एउटा कडा हुँदैछ कि भन्ने खालको आएको थियो, पछि सभापतिको हस्तक्षेपले त्यो रोकियो भन्ने छ, त्यसले पनि सुन्नुभयो होला.
0: त्यो अङ्कको हिसाबले किनभने अब जुन बिड प्राइस चाहिँ एउटा कम्पनी छानेको कम्पनीले पेटिया थियो र दोस्रो कम्पनीको बिड प्राइस हेर्दाखेरि $3-3 अन्तर छ, त्यत्रो ठुलो अन्तर हुँदाहुँदै कसैले पनि दोस्रो कम्पनीमा चाहिँ हिम्मत गर्दै गर्दैन. त्यस्तोमा पनि दबाब दिन कुनै शक्ति आयो भने त्यो होटेल बिचौलिया चाहिँ भन्न सकिएला.
1: त्यहाँ त्यहाँ भएको थियो, त्यो चाहिँ पछि यो परराष्ट्र मन्त्रीले चाहिँ सभापतिको ढाका पाइसके पछाडि चाहिँ त्यसलाई निरन्तरता दिनुभयो भन्ने आइरहेको थियो. हुन्छ सर, यहाँको महत्वपूर्ण समय, यहाँको सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: नमस्कार.
1: वाणिज्य पूर्व अर्थमन्त्री रामेश्वर खनाल, हामीले समग्र देशको विषय र अर्थतन्त्रको विषयमा बहस चर्चा गर्यौं। उहाँ चाहिँ भाद्र 23 र 24 जेएनजी विद्रोह पछाडि नेपालको अर्थमन्त्री बन्नुभएको थियो र उहाँको एउटा सुशासनको नारा थियो, हामीले केही काम गर्दाखेरि पनि सरकारी खर्चमा मितव्ययता अपनाउनुपर्छ र व्यक्तिगत हिसाबले नै हामीले चल्नुपर्छ भन्ने खालको उहाँको एउटा पाठ थियो। उहाँसँग कुराकानी गर्यौं। अहिले नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले भेटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाह पथ, काठमाडौँ।
3: ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआईको सुविधा नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिसिटिभी, खेल सँगै भरोसा सँगै
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: किनकि मेरो ढाका थियो मोबाइल बैङ्कमा, मेरो बाबादेखि मेरो छोरी सारी सबैले सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको मोबाइल बैङ्कमा खाता छ कि छैन त?
2: फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एआईटी फेयर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भएपछि प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी, लेट्स गुड।

0: नगदको पठाएको पैसा सिधै खोपी वालेटमा
1: नेपालको कुनै पनि ब्याङ्क खातामा वा 45,000 भन्दा बढी आइएमई ट्रान्सफर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आइएमई गरौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाऊ। निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वस्तरीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबितको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।

0: साथ चार दशक ग्यारेन्टी इजी कपी छ ल्याएको छ टू प्लस थ्री वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% इएमआई को सुविधा नागरिकता भएको छ वर्ल्ड कप टू वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
2: मैया देवी
3: सहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495

अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएफबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोयो।

0: मिस तामाङ मेरो नि सबै
1: तामाङहरू उसलाई त भरे म पटाउँछु
2: पत्ता
1: पत्तै
2: हो
1: त।

प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सौना सानो गुरै दिन पुरै भाइ सौना सानो गुरै रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो. इस 11 AM.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जू, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जू, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगीमा के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
10: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
12: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
12: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
12: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
12: सचेत बनाऊ।
13: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुशी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: आमा आमा
1: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

이곳 보니 까르반 서출이 상관아 이스마스 이스 만나도 하라디 그런 스마트 라이프 스마트 라이프 월카 월카 카르타 스타 카르타 스타 카르타 스타 카르타 스타 카르타 스타 카르타 스타 카르타 कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि पाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: नेपाली खबर शुरू गरौं। राष्ट्रिय सभाको बैठक सम्बन्धी प्रसंगबाट संघीय संशोधन अन्तर्गत आज राष्ट्रिय सभाको बैठक मध्याह सभा 12 बजेदेखि शुरू हुँदैछ। आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको बजेट शीर्षकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिने मुख्य कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न शीर्षकहरूमा उठेका प्रश्नको जवाब दिइनेछ। मन्त्रीहरूको जवाब सकिएपछि राष्ट्रिय सभाका अध्यक्षले विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदहरूका तर्फबाट प्रस्तुत भएका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णय याच प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी आजकै बैठकमा अर्थमन्त्री डाक्टर सोरुङ वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। तीन राजनीतिक दलहरूले सरकारद्वारा गठित संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने कार्यदलको कार्यशैली र क्षेत्राधिकारमाथि गम्भीर प्रश्न उठाउँदै हालको प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले कार्यदलको औचित्य र वैधतामाथि प्रश्न उठाएका छन्। उनीहरूले कार्यदलको संयोजकका नाममा लेखिएको पत्रमा संविधानको मूल मर्म र भावना विपरीतका कार्यहरू भइरहेको आरोप समेत लगाएका छन्। प्रक्रियामा सहभागी हुनका लागि चार दलले 3 बुधे शर्त अघि सारेका छन्। कार्यदलले हाल अघि बढ़ाएको बहस पत्रको प्रक्रिया तत्काल खारेज गर्नुपर्ने, संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यताका धारा तथा उपधाराहरू नचलाउने प्रतिबद्धता स्पष्ट रूपमा गरिनुपर्ने उनीहरूको शर्त रहेको छ। त्यस्तै संविधानमा कुन कुन विषय के कति कारणले संशोधन गर्नुपर्ने हो, यसको सम्बन्धमा संघीय संसदमा रहेका दलहरूको सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय समिति कायम गरिनुपर्ने माग समेत अघि सारिएको छ। कीर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको राहतका लागि निवेदन नदिने बताएका छन्। सरकारले खानाको व्यवस्था नगरेपछि खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुम्बासीहरू विरोधमा उत्रिएका छन्। नेपाल सरकार तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रभावित परिवारलाई असार 22 गतेभित्र राहतका लागि निवेदन दिन आह्वान गरेपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनीहरूले राहत भन्दा पनि सम्मानजनक पुनर्स्थापना व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनीहरूले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका करिब आधा परिवारले राहत सम्बन्धी निवेदन नदिएको र नदिने निर्णय गरेको बताएका छन्। उनीहरूले आफूहरूले आवश्यकता राहत रकम मात्र नभई राज्यले भत्काएको बासको सम्मानजनक व्यवस्थापन भएको बताएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई बयानका लागि उपस्थित हुन एक साताको समय दिँदै पत्र जारी गरेको छ। विभागले मंगलबार सूचना जारी गरी 7 दिनभित्र देउवालाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो। विभागले उनलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 दफा 71 बमोजिम 7 दिनभित्र विभागको केन्द्रीय कार्यालय पुलचोक ललितपुरमा उपस्थित हुन भनेको छ। अनुसन्धानको सिलसिलामा बयान लिन आवश्यक भएकाले बोलाइएको सूचनामा उल्लेख गरिएको छ। विभागका अनुसार सम्बन्धित व्यक्तिको ठेगानामा सम्पर्क हुन नसकेपछि प्रचलित कानून अनुसार सार्वजनिक सूचना प्रकाशन गरी हाजिर हुन आह्वान गरिएको हो। तोकिएको अवधिमा उपस्थित नभए प्रचलित कानून बमोजिम प्रक्रिया अघि बढ़ाइने चेतावनी पनि सूचनामा उल्लेख गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुद्देश्य सहकारी संस्था लिमिटेडका 377 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा आज नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाइने समितिले चेतावनी दिएको छ। धन्यवाद राष्ट्रपतिले आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिको मस्यौदा तयार पारेको छ। मस्यौदा व्यवस्थापनबाट पारित भएपछि संचालक समितिबाट पारित गरी आज वा भोलि बिहानसम्म सार्वजनिक गर्ने तयारी छ। चालू आर्थिक वर्षको बजेटले 7% आर्थिक वृद्धि र 6% मुद्रा स्फूर्ति कायम गर्ने लक्ष्य राखेको छ। हामीसँग खबर अझै बाँकी छन्, खबर सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: तिम्रो थाहा थियो नोबेल भयोमा मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सबैको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
2: फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एआईटी अपटु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी दैट्स गुड

0: często kochać, warto serce mrozić. I tylko pizza, chore kurca, chore kurca. I nie ma brąkar, a taka. No co tu tam wyczulić, kto może masz? I mnie jako sam. I płaszczy, proszę go łowić. Żadnej czepi się za co, może piastek. Przedzimy wielu płaszczy, ja majko szczynika. Na widza, majko psa. Łoka, tu łoka. I
1: अनिवार्य अवकाशमा जाने भन्दा राजीनामा दिँदै बाहिरिनेको संख्या बढ़ी भएको राष्ट्रिय किताब खानाका महानिर्देशक श्रमण कुमार पोखरेलले जानकारी दिनुभयो। पछिल्लो 15 कार्य दिनको अवधिमा सहायक स्तरका 79, शाखा अधिकृत स्तरका 29, उपसचिव स्तरका 33 र सहसचिव स्तरका 5 जनाले राजीनामा पत्र सहित पेन्सनका निम्ति आवेदन दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी विवेक घिमिरेले राजीनामा विभागीय मन्त्रालयले सिधै किताब खाना पठाउनु हुँदा आफ्नो मन्त्रालयसँग एकीकृत तथ्याङ्क नरहेको बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसई 2082 अन्तर्गत सञ्चालन गरिएको ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार असार 1 देखि 9 गतिसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका 148,507 परीक्षार्थी मध्ये 129,194 जना परीक्षामा सहभागी भएका थिए। सहभागी मध्ये 83,523 जना ग्रेडेड भएका छन्। बोर्डले परीक्षाको 20 वटा संस्थाको वेबसाइट आईभीआर तथा एसएमएस यूएसएसटी सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझेको परीक्षार्थीले असार 25 गतेको 31 गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ। नतिजा प्रकाशनका क्रममा कुनै प्राविधिक त्रुटि देखिए आवश्यक परीक्षणपछि सच्याउने व्यवस्था पनि गरिएको छ। सप्तरीको बोडेव साई नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोडेव साई नगरपालिका अनुसार सिलहटका 25 वर्षीय रुन्जे सदाय रहेका छन्। प्रतिवादी सदायले आफ्नी श्रीमती गीता देवी सदायको 2006 सैत्र 17 गते राति 12 बजेको समयमा हत्या गरेको आरोप छ। उक्त घटना पश्चात फरार हुँदै आएका सदायलाई आफ्नै घर सिलहटमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीहरूबीच छोरीको जन्म मृत्यु भएपछि सोही विषयलाई लिएर विवाद भएको त्यसै विवादका कारण रुन्जेले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब परीक्षक हिमराज सिंहले बताएका छन्। मृतक गीतका बुवा सुक्राती सदाको चाहिले अनुसार मुद्दा दर्ता भए सप्तरी जिल्ला अदालतबाट 3 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ। अटो व्यवसायका दुई छाता संस्था अटोमोबाइल्स एसोसिएशन अफ नेपाल र नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशनले गत वर्ष चाहिँ यस वर्ष पनि छुट्टा छुट्टी अटो सो आयोजना गर्ने भएका छन्। गत वर्षदेखि शुरू भएको प्रतिस्पर्धा यस वर्ष पनि निरन्तर रहने देखिएको छ। नाडाले 15 संस्करण समय अटो सोमा 1 क्षेत्र उपस्थित कायम गरे पनि गत वर्ष नाडाबाट अलग भएर गठन भएको नाइमाले छुट्टी अटो सो आयोजना गर्न थालेको हो। जस अनुसार नाइमाले नाडाभन्दा अघि नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आयोजना गर्ने भएको छ। अटो क्षेत्रका यी दुई संस्था बीच कुन अटोसोलाई बढ़ी प्रभावकारी बनाउने भन्ने प्रतिस्पर्धा यस वर्ष पनि हुने देखिएको छ। हामी सब खबर बाँकी छौ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलका सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

कस्टमर सपोर्ट 01421776 मा सम्पर्क गर्नुहोस्।

0: आफ्नो विदेश गर्न पठाएको पैसा सिधै कम्पनी वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौ।

0: 만한 불안한 띠 불벙코 맞잖아 LCM TV 마셔보시 불벙코 하는 exciting moment AI picture and sound 상가 up to 30% cashback 0% EMI 나비타 바이오프차 plus exchange value plus 4S full warranty 아바 카르메이 stadium experience LC that's good
1: अब विदेशका खबर इरानका दिवंगत सर्वोच्च नेता आयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाटीमा फेरि एकपटक ट्याङ्करमाथि प्रहार भएको छ। ओमानको तटमा यात्रा गरिरहेको तरलीकृत प्राकृतिक ग्यास बोकेको ट्याङ्करमा मंगलबार बिहान प्रहार भएपछि आग लागि भएको बेलायती सेनाले जनाएको छ। घटनाले यस क्षेत्रको सुरक्षा अन्तर्राष्ट्रिय व्यापार र इरान अमेरिका तनावलाई थप जटिल बनाएको छ। बेलायतको युनाइटेड किंगडम मरिटाइड ट्रेड अपरेशन्सका अनुसार ओमानको धुमा क्षेत्र नजिक दक्षिणतर्फको रहेको ट्याङ्करको बायाँ भागमा प्रक्षेपण प्रहार भएको थियो। आग लागि भए पनि घटनाबाट वातावरण क्षति नभएको र सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढ़ाइरहेको जनाइएको छ। त्यस्तै भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवनमा अस्तव्यस्त बनेको छ। मुम्बईमा मंगलबार बिहानदेखि घना बादल तीव्र हावा र लगातार वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। मौसम विभागले मुम्बईका लागि अलर्ट जारी गरेको छ। भारी वर्षा र तीव्र हावाहरूको सम्भावनालाई ध्यानमा राख्दै मुम्बईका सबै सरकारी निजी तथा महानगरपालिकाद्वारा संचालित विद्यालय र कलेजमा मंगलबार विदा घोषणा गरिएको छ। सोमबारदेखि परेको निरन्तर वर्षाका कारण मुम्बई तथा आसपासका जिल्लाहरूको जनजीवन लगभग ठप्प भएको छ भने धेरै सड़कहरू जलमग्न भएका छन् भने रूख ढलेका पर्खाल र होर्डिङ बोर्डहरू भत्किएका घटनाहरू पनि भएका छन्। अब खेल खबर फिफा विश्वकपको राउण्डअप 16 अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनारा गमन गर्दै अमेरिकालाई 4-1 अन्तरले पराजित गर्दै विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम 16 टुङ्गिएको छ। पर्सुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्तिम 16 टुङ्गिएको छ। स्पेनसँग 1-0 पराजित भएपछि 41 वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको पुष्टि गरे पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने वा नलिने बारे पनि तत्काल निर्णय नगर्ने बताएका छन्। डलासमा सोमबार भएको खेलमा इन्जुरी समयको अन्तिम छेडमा निकेल मेरिनोले गरेको गोलले स्पेनलाई क्वार्टर फाइनलमा पुर्याएको थियो। खेलपछि संचारकर्मीसँग कुरा गर्दै रोनाल्डोले स्पेनले थोरै थाकिएको साथ गोल गरेको टिप्पणी गरेका छन्। जबजाबी नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रिय सभामा आज दिल्ली र अर्थसहित 8 मन्त्रीले जवाब दिँदै बहसपत्र कार्य गर्ने संविधान पुनर्लेखन गर्न खोजेको भन्दै नेकपा सहित 3 दलको विरोध 3 शर्तहरू पूरा नभएसम्म प्रक्रियाबाट बाहिरिने चेतावनी। सम्पत्ति शुद्धिकरण मुद्दामा देवा पुत्र जयवीरलाई उपस्थित हुन 7 दिनको अल्टिमेटम खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुम्बासीहरू विरोधमा तुलसी सहकारी प्रकरणमा स्वतन्त्रहरूको नाम सार्वजनिक। कर्मचारी तन्त्रमा त्रास बढेपछि राजीनामा दिनेको पार्टी अनिवार्य अवकाशमा जाने भन्दा राजीनामा दिनेको संख्या धेरै आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक। हर्मुजमा मिसाइल आक्रमण वान अमेरिका इजरायल बीच पुनः युद्ध चर्किन सक्ने सम्भावना नेटवर्कको सम्मेलनको पूर्व सन्ध्यामा किबको रूस आक्रमण र अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश अमेरिकाको ऐतिहासिक सपना अधुरै पर्सुगललाई 1-0 पराजित गर्दै स्पेन क्वार्टर फाइनलमा कतारमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने रोनाल्डोको दावी। हस्त मध्याह 12 बजेको नेपाली खबर अहिलेलाई यति नै 1 बजे पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे। हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिनु के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए के भयो, के को हल्ला खल्ला हो यो?
12: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
13: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
11: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
13: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
12: हो त है, हामीले त ध्यानै नदिएको।
13: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
14: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
15: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुसी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
15: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
15: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
15: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: त्यहाँ जान्छु, यहाँ आइज त।
1: के भयो दाई?
0: भोलि तल त्यो गजुरी बिहेमा
1: के
0: नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो कुरा?
0: गोपी सूत्रबाट।
1: ए दाई।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुसी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के भयो, के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन मुवा, सुन न, उनी होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2006।

0: व्यक्तिले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेर
7: त, रगत रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
1: सवारी साधन

0: ओए केटा म त सक्दिनँ हिँड्न, कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुगेन। जामिना

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै पाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि

सुना है सा कुदो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया हुन्छ ही सम्याउनु मान्छु छोराले पाउनु छ काम।

रेडियो नेटवर्कको दर्शक बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। प्रधानमन्त्री बाविन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता, एडीबी लगातारको सहयोग लगायतका विषयमा कुराकानी, संविधान संशोधनमा राष्ट्रिय सहमति कायम गर्ने चार दलको माग, सहमति नगरे कार्यदलमा नबस्ने चेतावनी, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्ने लेखा समितिलाई सांसदहरूको दवाब, राहदानी खरिद र पूर्वी बेरोजगारी कमले छानबिन गर्न माग, युएनले 111 नेपाली कैदीलाई दियो आममाफी, नेपाल सरकारद्वारा स्वागत, कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जन्ने सड़क 3 वर्षभित्र 2 लेन बनाइने पूर्वाधार मन्त्री लम्सालको दावी, हेटे र कपड़ा उद्योग चलाउन 33 लाख निकासा, पाकिस्तानको बलुचिस्तान प्रहरी चौकीमा आक्रमण, 9 प्रहरीको मृत्यु, मुम्बईमा वर्षाको कहर, विद्यालय कलेज पूर्ण रूपमा बन्द, पुणेमा पहिरोमा परि 4 जनाको ज्यान गयो, र विश्वकपमा आज राति अर्जेन्टिना र इजिप्ट खेल्दै सबैको नजर मेसीमा, प्री क्वार्टर फाइनलको अन्तिम खेलमा स्विजरल्याण्ड कोलम्बिया भेट्दै अन्तिम 16 बाट 3 वटै आयोजक राष्ट्र बाहिरिए।

0: Arka sako sap, arka sako yorenti, iti kopisas. Areko, areko sa, iti kubi lebanan kar atakas. Woke up 2026 kovasa, maksizi kubi le lekoza. Kupas, kupas sako yorenti, sape chapisa da sama podcastback. Sazuma 0% EMI kosterida, nagita baikuta. Woke up to woke up, iti kubi, kensende, parosa sangei.
1: Krisi Bikas Bank Limited का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना. यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाका नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले भेटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाहपथ काठमाडौँ.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 थाउथाउका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. प्रधानमन्त्री बालिन र एडिबी अध्यक्ष काण्डाबीच भेटवार्ता सम्बन्धी खबरबाट प्रधानमन्त्री बालिन शाहसँग एसियन विकास बैंक एडिबीका अध्यक्ष मासातो काण्डाले भेटवार्ता गर्नुभएको छ. सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडिबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको हो. जेएनजी आन्दोलनपछि बालिन शाह नयाँ प्रधानमन्त्री भए लगत्तै काण्डाले नेपालको विकासका प्राथमिकताहरूमा एडिबीले निरन्तर सहयोग गर्ने धारणा एक्स मार्फत सार्वजनिक गर्नुभएको थियो. काण्डाको नेपाल भ्रमणको अवसरमा एडिबीसँग नेपालले 16,50,00,000 अमेरिकी डलर 25 अर्ब रूपियाँ बराबर सहुलियत पूर्ण ऋण लिने सम्झौता भएको छ. अर्थमन्त्री डा सोनी मुवाले र काण्डाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न 16,00,000 बराबरको सहुलियत पूर्ण ऋण लिने बारे सम्झौता भएको हो. सम्झौतामा अर्थ सचिव डा घनश्याम उपाध्याय र एडिबीका नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आनु कुशवाले हस्ताक्षर गर्नुभएको थियो. जनता सेना अन्तर्गतको सार्वजनिक लेखा समितिमा सांसदहरूले आर्थिक अनुशासन कायम गर्न र अनियमितता नियन्त्रण गर्न समितिलाई थप सक्रिय र आक्रमक बनाउनु पर्नेमा जोड़ दिएका छन्। आज बसेको समिति बैठकमा सांसदहरूले बेरोजगार फर्छोट, राहदानी ई पासपोर्ट, खरिद प्रकरण र सार्वजनिक सरकारका अन्य राष्ट्रिय महत्वका विषयमा प्रभावकारी छानबिन अघि बढ़ाउन माग गरेका हुन्. नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर साईले समितिको पहिलो प्राथमिकता बेरोजगार फर्छोट हुनुपर्ने धारणा राखेका छन्। उनले राख्नुभएको छ उहाँले अदालत जस्तो उजुरी परेपछि मात्र बस्ने नभई समितिले सार्वजनिक क्षेत्रमा आफूले देखेका अनियमितता र शंकास्पद विषयलाई समेत तत्काल छानबिनको दायरामा ल्याउनु पर्ने बताउनुभयो. नेपाली कांग्रेसका सांसद जनकराज गिरीले राहदानी छपाईसँग सम्बन्धित विषयमा समितिमा गम्भीर छलफल हुनुपर्ने आवश्यकता हुनुभयो. राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम थापाले ई पासपोर्ट खरिद प्रक्रियामा भएको करिब 10,13,00,000 रूपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको विषयलाई समितिले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु. राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का सांसद गणेश पराजुलीले त्रिभुवन विश्वविद्यालयका 480 जना करारका शिक्षण सहायकहरूको पारिश्रमिकलाई महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाइएको प्रति समितिको ध्यानाकर्षण गराउनुभयो. संयुक्त अरब एमिरेट्स सीआईई सरकारले ईद अल अधा 2026 को अवसरमा 111 जना नेपाली नागरिकलाई आममाफी दिएको छ. परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो. साथै यूएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त गरिएको छ. विज्ञप्ति अनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबी स्थित नेपाली दूतावासले यूएई सरकार समक्ष गरेको अनुरोधका आधारमा यूएई सरकारले 111 नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको हो. आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानूनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानून अनुसार आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्ने मन्त्रालयले जनाएको छ. हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: सन्दर्भ समयसँगै हुँदै गयो अझ पनि थरी थरी चिन्ह लाग्यो जिन्दगीमा हो सधैँ किन एक नासो थियो तर पनि म मुक्क हुन्थ्यो किनकि मेरो थाहा थियो नगोल बैङ्कमा मेरो बाबादेखि मेरो छोरी छ सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नगोल बैङ्कमा खाता छ कि छैन त
2: फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एयर पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लेट्स गुड

0: खबर विपक्षी चारदलले संविधान संशोधनको बहस पत्र तयार गर्ने सरकारी कार्यदलको कामप्रति असहमति जनाउँदै राष्ट्रिय सहमति बिना संविधान संशोधन प्रक्रिया अघि नबढ़ाउन आग्रह गरेका छन्। नेकपा लोसपा जसपा र राजमोका नेताहरूले संयुक्त रूपमा सरकारलाई बुझाएको पत्रमा संविधान संशोधनका आधारभूत विषयमा प्राप्त सहमति नबनाई बहस पत्र तयार गर्ने प्रक्रिया उपयुक्त नभएको बताएका हुन्। बहस पत्र कार्यदल संयोजक असीम शाहलाई पत्र लेख्दै उनीहरूले आफ्ना धारणा सुनवाई नभएमा संविधान संशोधन बहस पत्र तयार पार्ने काममा सहभागी नहुने चेतावनी समेत दिएका छन्। पत्रमा नेकपाका देव गुरूङ, राजमोका मनोज भट्ट, जसपाका डाक्टर सुरेन्द्र झा र लोसपाका लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सड़कलाई आगामी तीन वर्षभित्र दुई लेन सड़क डबल लेन बनाइने बताउनु भएको छ। आज राष्ट्रिय सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री लम्सालले कर्णाली क्षेत्रका सड़क र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकता रहेको बताउनुभयो। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर देवेन्द्र खत्री नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालन शाहले डाक्टर खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो। नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गर्नुभएको हो। कपड़ा उद्योग चलाउनका लागि सरकारले 33 लाख निकासा गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो, जसलाई अर्थ मन्त्रालयले सदर गरेर रकम निकासा गरेको हो। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदले हेटौँडा कपड़ा उद्योग चलाउने सरकारको तयारी र यसको मोडालिटीबारे प्रश्न गरेका थिए। जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उद्योग चलाउन रकम निकासा भएको जानकारी दिनुभएको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: warranty. Football ko matamo. Healthy AITV mahemus. Football ko harap exciting moments. AITV Jail and Sound Sanga. Up to 30% cashback. The 0% EMI. Nagi tabayo puksa. This exchange value plus 4S full warranty. Aba ghar mein. Stadium experience. Healthy. That's good. भरपूर मनोरञ्जन सहित मात्र 999 क्रिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर ड्राइभमा अथवा क्रिस होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: विदेशको खबर। पाकिस्तानको अशान्त दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा 9 जना प्रहरीको मृत्यु भएको छ। घटनापछि केही प्रहरी अझै बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको अधिकारीले जनाएका छन्। जिल्लाका वरिष्ठ अधिकारी अब्दुल्ला कुदोषका अनुसार मंगी बाघ परियोजनाको सुरक्षाका लागि खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गरेको थियो। यता भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। मुम्बईमा मंगलबार बिहानदेखि बाक्लो बादल, तीव्र हावा र भारी वर्षा भएपछि मौसम विभागले सुन्तला अरिण चेतावनी जारी गरेको छ। खेलकुद साविक विषयमा अर्जेन्टिनाले फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा अफ्रिकन जायन्ट इजिप्टसँग खेल्दैछ। यो खेल अमेरिकाको एटलान्टामा नेपाली समयअनुसार आज राति 9:45 बजे शुरू हुनेछ। अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका छन्। दुवै टोलीले अन्तिम 32 संघर्षपूर्ण जीत निकालेका थिए। राउण्ड अफ 32 अफ्रिकाको नवप्रवेशी केप भर्देलाई 3-2 पराजित गर्दै अघि बढ़ेको दक्षिण अमेरिकी जायन्ट अर्जेन्टिनाले अन्तिम सोह्रमा अर्को अफ्रिकी टीमसँग खेल्न लागेको हो। इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नक आउट खेल जितेको थियो। विश्व फुटबलको सुपर स्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना अहिले लयमा खेलिरहेको छ र आज सबैको नजर मेसीको तिर गएको छ। यता फिफा विश्वकप 2026 राउण्ड अफ 32 अन्तिम खेलमा स्विजरल्याण्ड र कोलम्बिया मंगलबार बिहान 12:45 क्यानाडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा प्रतिस्पर्धा गर्दैछन्। यो खेलपछि विश्वकपमा नयाँ थपेको राउण्ड अफ 32 सबै खेल सकिनेछ र अन्तिम आठमा पुग्ने टोलीको पनि टुङ्गो लाग्नेछ। र यता तीनवटै आयोजक राष्ट्र फिफा विश्वकप 2026 बाहिरिएका छन्। चारै विश्वकपमा आयोजक राष्ट्रको रूपमा रहेका अमेरिका, क्यानाडा र मेक्सिको अन्तिम 16 बाहिरिएका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालिन्द एडीबी अध्यक्ष प्रमदाबाज भेटवार्ता, एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी। संविधान संशोधनमा राष्ट्रिय सहमति कायम गर्न चार दलको माग, सहमति नगरे कार्यदलमा नबस्ने चेतावनी। पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न लेखा समितिलाई सांसदहरूको दबाव। राहदानी खरिद र तिर्वी बेरोजगारी गम्भीर छानबिन गर्न माग। यूएले 111 नेपाली कैदीलाई दियो आममाथि नेपाल सरकारद्वारा स्वागत। कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सड़क 3 वर्षभित्र 2 लेन बनाइने पूर्वाधार मन्त्री लम्सालको दावी। कपड़ा हेटौंडा कपड़ा उद्योग चलाउन 33 लाख निकास। पाकिस्तानको बलुचिस्तान प्रहरी चौकीमा आक्रमण, 9 प्रहरीको मृत्यु। मुम्बईमा वर्षाको कहर, विद्यालय कलेज बन्द। कोरोना पहिरोमा परि 4 जनाको ज्यान गयो। र विश्वकपमा आज राति अर्जेन्टिना र इजिप्ट खेल्दै सबैको नजर मेसीमा। प्री क्वार्टर फाइनलको अन्तिम खेलमा स्विजरल्याण्ड र कोलम्बिया भेट्दै। अन्तिम सोह्रबाट तीनवटै आयोजक राष्ट्र बाहिर। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुनु मुवा, सुन न, उनी होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
10: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
10: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
11: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओहो ला
13: ल ल ल ल मरेको के हो?
12: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
13: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
12: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
13: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
12: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओ केटा म त सक्दिनँ हिँड्न यार, कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुगेन। जामिनु

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे नि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काकु

पर्छ दुधो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया चाहिँ सत्याउनु राज

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

madera.

सूचना संगीत र मनोरञ्जनको अटल साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: Oi, que tal? Quanto sol vira aí, né? Quanto dia lá, senhora?
1: आज गएर देउराली बस्ने हो. अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी.
0: हो र
1: यसको हिँडाइले त चार दिन पनि पुगेन. जमिन

सूचना संगीत र मनोरञ्जनको अटल साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।

I'm gonna go to bed.

सूचना संगीत र मनोरञ्जन को अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: मरेँ कि के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: नमस्कार स्वयंसेविका दिदी.
3: नमस्कार नमस्कार. दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
3: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
5: नेपाल सरकार विज्ञापन दो. ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
6: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं.
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं.
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं.
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
6: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन.
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउं.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन.
7: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
9: सडक बन्दैमा के नै भइहाल्छ र. जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ. बाटो मात्र भएर के गर्ने.
8: हो त है, हामीले त ध्यानै नदिएको.
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
10: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं.
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं.
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ.
3: सचेत बनाऊ.
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं. बिरामीलाई हौसला बढाऊ.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
12: ए साथी, ऊ त्यहाँ माथि हेर त, बादल भन्दा माथि, कति राम्रो सुन्नुलाई, त्यही जान मलाई.
13: आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन,
12: कसले पुर्याइदिन्छ र

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
4: किन खोज्नु भएको होला? हजुर के पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम दिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आङ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सुन्दर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
10: के रे, नाम त भर्खर 17 की लाग्यो होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
15: किन नि, के भयो, सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
15: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
15: ए, कुरा त्यस्तो थियो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति टाइमले पाल्नु भयो?
15: आज रिनाले यसको जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
18: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
17: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
16: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
17: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
13: नेपाल सरकार।

0: Radio Simon 89.8 MHz.
1: संस्कृति चाहिँ तपाईँको लोकमा युवा पनि अब त्यहाँ नै सबै मिलेर चाहिँ तयार नगर पर्छ नि त अब आउनु एड्रेसलाई एकचोटि भेट भयो भनौँ न।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0564943595
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी N2063
4: रेडियो साइन 89.8 MHz
5: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: यो वर्षको मौद्रिक नीति किन फरक?
1: स्कुलको आफ्नै रोल हुन्छ, मनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ।
0: नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
2: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरूपयोग सम्बन्धी मुद्दामा दोषी ठहरिएको विषयमा गरिएको अपील हारेकी छन्। प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन्, जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनु पर्नेछ। यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ। प्यारिसबाट बीबीसीका ह्यु स्कोफिल्ड भन्छन्,
3: Technically she can run.
2: प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छिन्, तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन्। त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनु पर्नेछ र उनीहरूले के भन्छन् हेर्नु पर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ। तर ट्रम्पले टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोवानको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइयो। युक्रेनका अभियोजकहरूले गत महिना मोनाकोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनास्तासिया बेरेजोप्स्का नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा 2 पुरूषलाई पक्राउ गरिएको र तीमध्ये 1 पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ मृत्यु हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कड़ा सजायको व्यवस्था गर्ने नयाँ संचार सम्बन्धी कानून लागू भएको छ। यो नयाँ कानून चर्चित सेलिब्रिटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य संगठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उक्त अफ्रिकी देशका निम्ति डब्ल्यूएचओकी प्रतिनिधि डाक्टर एनी एनसियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले संक्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1,500 भन्दा बढ़ी संक्रमणका घटना पुष्टि भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25 मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय ब्याङ्कले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने, अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रूपमा उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरूत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र ब्याङ्कका गवर्नर विश्व पौडेलले बताए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% भित्र रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गवर्नर विश्वनाथ मौडेलले बताए।
5: यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
4: निक्षेपकर्ताको हक हितका

0: केबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा 5.5% महँगी कायम राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित मौद्रिक नीति सार्वजनिक
1: विपन्न वर्ग उद्योगपतिहरूसँग सबैले ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा मौद्रिक नीतिले जोड़ दिएको छ।

0: ऋण छिप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गभर्नर पौडेल,
1: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसँग सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
0: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विप्रेषण प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ।
2: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएशनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौं।
3: अहिले आउँदा चाहिँ मौद्रिक नीति र नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने परिपत्रको बीचमा चाहिँ कतै फरक पारेर यो मौद्रिक नीति आएको छ। मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क दर वेटहरू चाहिँ कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। अनि यसले चाहिँ के भनेका छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ कति होइन, र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको मानदेखि लिएर चाहिँ मौद्रिक नीति आएको। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
2: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनुभयो?
3: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गराएको छ। जुन बजेट आयो त्योसँग चाहिँ तादात्म्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
2: अनि यो सेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
3: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न नपाउने खालको नीति गरिनु छ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ कम्पनीहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आएको। अरू यसमा सेयरको बारेमा धेरै कुराहरू गरेको छ।
2: अनि अब जस्तो बजेटले भने भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटे थियो त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: योभन्दा ब्याज दर घट्ने चाहिँ अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ। त्यही भएर सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ मेरो विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुन चाहिँ एकदमै रिस्क पर्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति चाहिँ मौद्रिक नीतिले लिएको हुन्छ।
2: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनुभयो?
3: हजुर, रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ स्थायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले पाएदाको पछि चाहिँ सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला। जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामीले दिएको मौद्रिक नीति यस्तो हुनुपर्छ भनेर दिएको सजेसनभित्र चाहिँ उहाँहरूले पार्टले त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ आश गरेका छौँ।
2: विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालिकालाई?
3: मलाई त्यस्तो लाग्छ भने विगतमा चाहिँ यो मोनेटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने धेरै चाहिँ सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी फिजिकल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मनिटरीले गरिदिनु पर्यो. मनिटरी पोलिसीमा चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले चाहिँ व्यवसायीले व्यापारीले व्यक्तिले ब्याङ्करले चाहिँ हुँदाखेरि चाहिँ मनिटरी पोलिसीले चाहिँ मनिटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ स्वायत्त दिने मात्रै हो है. यो चाहिँ फिजिकलको आफ्नै रोल हुन्छ मनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ. र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला र फिजिकल र मनिटरीको बिचमा चाहिँ डिफ्रेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई ब्याङ्कर्सलाई व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मौलिकदेखि लिएर.
2: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला. अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट।
4: हिजो सात साउन महिनामा पदयात्राका लागि फाटाफुट्ट मात्र पर्यटक आउने भएकोले यो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।
5: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो, दुई महिना त 90% हारिमा अकुपेन्सी भयो भने अहिले चाहिँ 50% हारिमा चाहिँ भारतीय पर्यटक कारण पोखराको अकुपेन्सी छ होटलको।
4: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको पंजाबका विजय कुमार।
6: हम पंजाब से युट्युबमा देखेर भारतको पंजाबबाट यहाँ आएको हौ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
4: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पण्डित बताउँछिन्।
7: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरे अनि राम्रो लागेर घुम्न आए।
4: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
8: कति हाम्रो तीर्थयात्रीहरू लसुन अदुवा पनि खानुहुन्छ, प्याज ए बी सी क्लासको चाहिँ क्वालिटी हेरेर भेजिटेरियनहरूलाई आश्रम चाहिँ राखिदिनु पर्यो, त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इन्डियाको कमसे कम 5-7 मेजर सिटीबाट हाम्रो पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउनुतर्फ चाहिँ
4: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ, कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मैत्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
2: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा, बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खतिवडाले बीबीसीलाई बताए। उनले भने
9: अदालतमा यो मुद्दामा चाहिँ मृतक कृत्य राजीवको प्रकाश अघि र समितिमा दर्ता भएमा 73 प्रश्नमा सत्र पाउने भनेपछि यसमा सत्र पाउने प्रतिनिधिहरू चाहिँ रामस्वरूप केसी, टङ्क कुमार गुरूङ, शङ्कर राजमाथी, प्रतीक थापा, लक्ष्मी मादन, केशव कुमार र आशी बुढाचोटीले सत्र पाउँदै अरू प्रतिवादीहरूलाई चाहिँ कुनै कुनै मुद्दामा चाहिँ पशुपार भएको अवस्था ए 2083 असारको 29 गते अर्को केसी अचार छ, त्यो केसी मात्रै सजाय निर्धारणको वयसको फैसला हुन्छ।
2: उनी थिए काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

We come with hunger. We come with hunger. We come with hunger.

0: आज विक्रम सम्वत 2083 साल असार 24 गते बुधबार, असार कृष्ण अष्टमी सन् 2026 जुलाई 8। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: रामा झिरा खायर सहित 15 जना भूटानी शरणार्थी प्रकरणमा दोषी ठहर, बालेम विरूद्ध बोल्न थाले सांसदहरू, नागरिक र व्यवसायका लागि मौद्रिक नीतिमा राहतको घोषणा, दुवै सदनबाट वार्षिक बजेट पारित। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको विद्यार्थीको अपूर्व सिकाइ रोबोटदेखि उत्पादनसम्म शीर्षकको शुभ समाचार।
0: नमस्कार, नयाँ युगको प्रविधिमा तपाईंलाई स्वागत छ। कावासोती अन्तर्गतको ढोकीको त्रिभुवन माध्यमिक विद्यालयको परिसरमा प्रवेश गर्ने जो कोहीलाई यस्ता शब्दले स्वागत गर्ने गरिन्छ। स्वागत गर्ने विद्यालयको शिक्षिका वा कर्मचारी नभएर शिक्षक र विद्यार्थीले मिलेर बनाएको राधा नाम गरेको रोबोट हुन्। गाउँकै सामुदायिक विद्यालयमा रोबोटले स्वागत गरेको दृश्य धेरैका लागि अनौठो लागिरहेको छ, तर पहिले कावासुतीका विद्यालयमा यस्तै नयाँ अध्याय शुरू भएको छ। विद्यार्थीले कतै रोबोट चलाइरहेका छन्, कतै बायोग्यास उत्पादन गरिरहेका छन्, यहाँका विद्यालयका विद्यार्थी कतै विसार प्रशोधन तथा कतै क्याण्डी तरकारी र फलफूल उत्पादनमा जुटेका भेटिन्छन्। गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत कावासुती नगरपालिकाले संचालन गरेको आविष्कार र उत्पादनको जग मेरो विद्यालय कार्यक्रमले विद्यालय शिक्षालाई कक्षा कोठाबाट उत्पादन र प्रयोगसँग जोड्ने प्रयास गरेको छ। नगरपालिकाभित्रका 23 विद्यालयमा संचालन भएका परियोजनाले विद्यालयलाई पढ़ाई हुने ठाउँ मात्र नभई सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्र बनाउने प्रयास गरेको देखिन्छ। नगरपालिकाका स्रोत शिक्षक तीर्थराज कणेलका अनुसार कावासुतीका विद्यालयले कृषि, वातावरण, प्रविधि, नवीकरणीय ऊर्जा तथा उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम संचालन गरिरहेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सरसँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नगोल ब्याङ्कमा खाता छ कि छैन त?
2: टिभीमा 4 years फुल वारेन्टी, फुटबलको मजा लो।
3: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट, एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी लाइफ गुड।
4: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कान्तिपुरी दैनिक लेख्छ नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खानसहित 15 दोषी ठहर। शीर्षकमा खबर। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्व उप प्रधानमन्त्री टो बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँ र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। कसो र भूमिकाका आधारमा उनीहरू विरूद्ध केते ठगी संगठित अपराध र राज्य विरूद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ। अदालतको टेकनारायण पाण्डे, केशव दुलाल, सानो भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्द चौधरी, अङ्गतावा शेर्पा, शमशेर मेयर, नरेन्द्र केसी, हरिभक्त महर्जन, रंजन कुमार खरेल र बेचन झा दोषी ठहर भएका छन्। अन्यमा त्यस्तै फरार प्रतिवादीमा अशोक पोखरेल, धीरेन राई, दीपा होमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सालदेन लिम्बू र सुनिल बुढा थोकी रहेका छन्। त्यस्तै सफाई पाएकाहरूमा सन्दीप रायराजी, रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन र केशव तुलाधार तथा आशिष बुढा थोकीले सफाई पाएका छन्।
5: राष्ट्रपाकी सचेतक क्रान्ति शिखा अधितालले सोमबार फेसबुक मार्फत सुकुम्बासी व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन्। पार्टीको वाचापत्र अनुसार सरकार अघि बढ़न नसकेको प्रति असन्तुष्टि जनाउँदै उनले भनिन्, आज सड़कमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। धितालले सामाजिक सञ्जालबाटै गरेको सरकारको विरोधको रासोपाभित्र झाँगिँदै गएको आन्तरिक असन्तुष्टिलाई संकेत गरेको छ। सचेतकले नै सरकारले सुकुम्बासी व्यवस्थापनमा कमजोरी गरेको भन्दै कड़ा टिप्पणी गरेपछि अन्य सांसदहरू समेत विस्तारै सरकारको आलोचनामा उत्रिएका छन्। 100 दिनको कार्य प्रगति सार्वजनिक नगर्दासम्म सरकारको बचाउमा लागेका रासोपाका नेताबाट पछिल्लो पटक कार्यशैली प्रति खुलेरै असन्तुष्टि व्यक्त हुन थालेका छन्। धितालले सुकुम्बासी व्यवस्थापन अत्यन्तै आवश्यक भए पनि रासोपाको वाचापत्र अनुसार नभएको भन्दै सरकारलाई प्रश्न गरेकी थिइन्। सुकुम्बासी व्यवस्थापन आवश्यक थियो तर के हाम्रो वाचापत्र अनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अगाडि बढ़ाइनु पर्थ्यो? यसरी भएन। यसले जम्मा जम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो, उनले भनेकी छिन्। रासोपाका वरिष्ठ नेता बालिन्द्र शाह, बालिनको नेतृत्वमा सरकार गठन भएको 100 दिन नागिसकेको छ। यसको समीक्षा गर्दै सरकारले 87% सफल भएको दावी गरेको छ, तर विपक्षी दलहरूले भने उपलब्धि विहीन भएको बताइरहेका छन्। सांसदलाई सेन्सरशिप। प्रधानमन्त्री र मन्त्रीहरूमाथि सत्ता पक्षकै सांसदहरूले प्रश्न गर्न थालेसँगै राष्ट्रपतिले सांसदका अभिव्यक्तिमा सेन्सरशिप लगाउन थालेको छ। राष्ट्रपतिका सांसदहरूले बोल्नु अघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे अनिवार्य जानकारी गराउनुपर्ने नीति लिएको हो। संसदीय दलका सचेतक द्वय क्रान्ति शिखा धिताल र प्रकाश चन्द्र परियारले म्यासेज पठाउँदै सांसदहरूलाई संसदमा बोल्नुभन्दा एक दिन अघि नै जानकारी पठाउन भनेका छन्। बालन विरूद्ध बोल्न थाले रासोपा सांसद शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
4: संघीय संसदको दुवै सदनबाट विमोचन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाबाट यसअघि असार 4 गते नै पारित भएको सो विधेयक राष्ट्रिय सभाले मंगलबार पारित गरेको हो। राष्ट्रिय सभाको मंगलबारको बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयकलाई पारित गरियो प्रस्ताव प्रस्तुत गर्नु भएकोमा सभाले बहुमतले सो विधेयक पारित गरेको हो। सत्तापक्षको प्रतिनिधित्व नरहे पनि माथिल्लो सभाको ठूलो सदन नेपाली कंग्रेस नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा विनियोजन विधेयक 2083 पारित भएको हो। नेकपा एमाले भने ध्वनि मत विभाजनमा प्रस्तावको विपक्षमा मतदान गर्यो। विनियोजन विधेयक 2083 दुवै सभाबाट पारित भए पनि बजेटमा आश्रित दुई विधेयक आर्थिक विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छैन।
5: नागरिक र व्यवसायका लागि राहत घोषणा शीर्षकमा आर्थिक अभियान खबर लेख्छ। आर्थिक तरलता लगानी योग्य पूँजी र ब्याजदर न्यून भए पनि कर्जाको माग बढ़न नसकेका बेला नेपाल राष्ट्र ब्यांकले 11% कर्जा विस्तारको लक्ष्य सहित आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति सार्वजनिक गरेको छ। गवर्नर डाक्टर विश्वनाथ पौडेलले सरकारको उच्च आर्थिक वृद्धि लक्ष्यलाई सहयोग पुर्याउन र निजी क्षेत्रको मनोबल उच्च राख्न मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएका छन्। नीतिगत दर र मौद्रिक उपकरणलाई यथावत राखे पनि उनले मौद्रिक नीतिमा कर्जा विस्तारका लागि कर्जा सूचना केन्द्रको कालो सूची सम्बन्धी व्यवस्थामा सहुलियत दिनेदेखि दबावमा रहेका कर्जाहरू पुनरूत्थान गर्नेसम्मका कार्यक्रम ल्याउने घोषणा गरे। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत लिएको 7% आर्थिक वृद्धिको लक्ष्यलाई सघाउन केन्द्रीय ब्यांकले निजी क्षेत्रमा थप 6 खर्ब 50 अर्ब रूपियाँ कर्जा प्रवाह गर्ने प्रक्षेपण गरेको छ। लचिलो मौद्रिक नीतिको निरन्तरता नीतिगत दरहरू यथावत 11% कर्जा विस्तारको लक्ष्य चेक अनादरको कालो सूचीमा सहुलियत कर्जा पुनरुत्थान निर्देशिका ल्याउने ब्याङ्कहरूलाई विदेशी ऋण पत्रमा लगानीको अवसर यो खबरका केही मुख्य मुद्दाहरू थिए। कालो सूची र चेक बााउन्समा लचिलो नीति राष्ट्र ब्याङ्कले लगानी आर्थिक वर्षमा कर्जा विस्तारलाई प्रोत्साहन गर्न व्यक्तिगत जमानीबाट सृजना हुने असीमित दायित्व हटाउने घोषणा गरेको छ। ऋणले ऋण नतिर्दा जमानीकर्ता समेत कालो सूचीमा पर्ने र यसबाट उद्योगिक व्यवसायी र ब्याङ्कहरूको कर्जा प्रवाह समेत प्रभावित भएकाले यो व्यवस्थामा सहुलियत दिन लागि हो।
4: हिमालय टाइम्सले खबर लेखेको छ कंग्रेस उत्तर समूहको निष्कर्ष एकता नभए नयाँ पार्टी बनाउन ढिला नगरौ शीर्षकमा नेपाली कंग्रेस भित्रको आन्तरिक विवाद निष्कर्षतर्फ उन्मुख हुँदै गएको छ। पार्टीको नियमित महाधिवेशन हुन पर्छ भन्ने पक्षमा रहेका उत्तर समूहका नेताहरूले पार्टी एकता र नयाँ पार्टी निर्माणको विषयमा अब धेरै पर्खेर बस्न नहुने स्पष्ट निष्कर्ष निकालेका छन्। मंगलबार काठमाण्डुको छुन्देवीमा खोलिएको नयाँ बस पार्कका कार्यालयमा बसेको बैठकमा सहभागी नेताहरूले अनुरोध नगरी तत्काल ठोस निर्णय लिन नेतृत्वलाई सुझाव दिएका हुन्। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मेनबहादुर विश्वकर्माले बैठकमा उठेका विषयवस्तुबारे विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो दिनको यो बैठकमा सबै नेताहरूले मुख्य रूपमा पार्टी एकताकै विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन्।
5: जलविद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अत्यन्त आवश्यक शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी एक दशकभित्र 30,000 मेगावट विद्युत उत्पादन गर्ने आफ्नो वाचा पत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030 28,500 मेगावट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन् तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा जलविद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न सकेको छैन। सरकारले पछिका नीतिगत परिवर्तनले लगानीकर्ता अपेक्षाकृत उत्साहित हुन सकेका छैनन्। विद्युत ऐन 2049 र नियमावली 2050 आएपछि नेपालमा निजी क्षेत्रलाई ऊर्जा लगानीका लागि ढोका खुलेको थियो। देशको कुल जडित विद्युत क्षमता 4,100 मेगावट भन्दा माथि पुगेको छ। सरकारले नीतिगत सुधार गरेर एकद्वार प्रणाली लागू गरे जलविद्युत उत्पादनमा फड्को मार्ने निजी क्षेत्रको दावी छ। जलविद्युत आयोजना निर्माण गर्न 8 मन्त्रालय 24 विभाग 200 टेबलमा पुग्नुपर्ने बाध्यता रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगी बताउनुहुन्छ। कानूनी झन्झटले जलविद्युत आयोजनामा धेरै झन्झट छ। अध्यक्ष डाँगीले भन्नुभयो सरकारले कानून सुधार गरेर एकद्वार प्रणाली लागू गर्नु आवश्यक छ। 10 वर्षभित्र 30,000 मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य, हाल कुल जडित विद्युत क्षमता 4100 मेगावट भन्दा बढ़ी, निर्माणाधीन 187 आयोजना क्षमता 5,792 मेगावट, विद्युतीय व्यवस्थापन चरणमा 134 आयोजना क्षमता 2862 मेगावट, विभिन्न चरणमा 380 आयोजना क्षमता 25,743 मेगावट, पीपीएका लागि आवेदित 261 आयोजना क्षमता 16,114 मेगावट, निजीसँग अनुमति पत्र रहेका 915 आयोजना क्षमता 34,377 मेगावट, वर्षायाममा 35 आयोजनाबाट 1,160 मेगावट विद्युत निर्यात, निर्यातमा निजी क्षेत्रका 29 आयोजनाबाट 841 मेगावट योगदान, वार्षिक 20 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युतीय निर्यात गर्न सकिने अवस्था, 10 मेगावट भन्दा कम क्षमताका आयोजनाको पीपीए तत्काल गर्ने नीति, प्रसारण पूर्वाधार विस्तारका लागि आर्थिक वर्ष 2083-84 70 अर्ब बजेट, इपानको ऊर्जा क्षेत्र सुधारका लागि 50 बुँदे कार्ययोजना। यो खबरका केही मुख्य बुदाहरू थिए। जलविद्युतमा 13 खर्ब निजी लगानी, फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अन्त्य आवश्यक, शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
6: चार वर्षको साथ, चार वर्षको वारेन्टी, इजी कपी साथ, हरेकको हरेकको साथ, इजी टिभीले बनाऊ घर अथवा वर्ल्ड कप 2026 अवसरमा इजी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 क्यास ब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप इजी टिभी, खेलसँगै भरोसासँगै।